0: श्री पलाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुननिर्माण कार्यसँगै अबको केही दिनमै पुननिर्मित ट्र्याकबाट सवारी आवागमनको तयारी भइरहेको छ। यसका लागि पछिल्ला केही महिनादेखि पुननिर्माणलाई तीव्रता दिँदै आइएको हो। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड़ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने वर्षाका ठूला ढुंगा राखेर सड़क तयार गरिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ।
1: बैंकिङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको संख्या बढ़ेको छ, तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढ़े पनि देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पछिल्ला वर्षमा निरन्तर खुम्चदै गएका छन्। बैंक तथा वित्तीय संस्था लघु वित्तीय संस्था समेतको शाखा संख्या 2082 वैशाख मसान्तमा 11,526 रहेकोमा 2083 वैशाख मसान्तमा 11,359 झरेको छ।
0: भोजपुरमा एसी परीक्षामा पालिकाभित्र उत्कृष्ट जीपीए ल्याउने छात्र छात्रालाई गाउँपालिकाले नगद सहित सम्मान गरेको छ। भोजपुरको टेम्के मयुङ गाउँपालिकाले एसीमा उत्कृष्ट जीपीए ल्याउने एक छात्र र एक छात्रालाई नगद 50,000 सहित सम्मान गरेको हो।
1: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानून व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। कैद सजायमा सुधारको प्रस्ताव, घरमै बसेर कैद भुक्तान गर्न सकिने नयाँ प्रस्ताव, कैदीका लागि प्यारोलको दायरा बढ़ाइदै कान्तिपुर दैनिकमा समाचार छ।
0: मुलुकमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम फाट्य बढ़ेको छ। केही महिना यता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहल पहल बढ़िरहेको छ।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्चेत नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो।
0: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीबी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर एसपीबी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मुना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका छन्।
1: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत 17 निकायमा नियुक्तिका लागि 4,348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरे बमोजिम 3,414 पुरूष, 941 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578 जनाको आवेदन परेको छ। पशुपति क्षेत्र विकास कोषमा 476 आवेदन परेको छ। लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्।
0: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम शनिबारदेखि प्रारम्भ गरेको छ। शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।

0: एकमात्र डिजिटल सेवा डिस्क हो
1: देशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार एक मिनटको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या 920 पुगेको छ। उद्धारकर्ताहरू भग्नावशेष मुनि पुरिएकाहरूको खोजीमा जुटिरहेका छन् भने 51,000 भन्दा बढ़ी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट राजधानी काराकास नजिकको ल्याङ्गोङ क्षेत्रमा सबैभन्दा बढ़ी प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उद्धार निकायहरूका अनुसार भूकम्पपछि पहिलो 48 देखि 72 घण्टा जीवित व्यक्तिको उद्धारको लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समुएलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 अन्तरले जित निकालेको हो। यो खेलमा क्रोएसियाले 31 मिनटमा अग्रता लिएको थियो। क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए।
2: अब नेपाली खबरमा अब विचार विश्लेषण। नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकको कान्तिपुर दैनिकमा विष्णु सापकोटाले लेख्नु भएको विचार लिएका छौं। जेनजी विद्रोहदेखि आम निर्वाचनसम्मका केही छोटा महिनाहरूमा नेपाली राजनीतिको ग्राउण्ड गहिरोसँग शिफ्ट भएको छ भन्ने सम्म त धेरै थोर स्वतन्त्र रूपमा सोच्न सक्ने सबैले स्वीकारेकै जस्तो लाग्छ। एकातिर भर्खर 4 वर्ष पहिले अस्तित्वमा आएको एउटा दल त्यो ठूलो शिफ्टको प्रतिनिधि बन्न पुगेर संसदमा पुग नपुग द्वितीय सीट सहित उपस्थित छ। अर्कोतिर 35 वर्षदेखि आखिर जे गरे पनि हामी नै हो नि त भनेर आफूहरू मध्ये एक वा अर्कोलाई नै निर्विकल्प राज्य संस्थापन भन्ने ठानेका पुराना दलहरूले होइन यो के भएको हो भनेर जे भइसकेको छ त्यो ग्रहण गर्न व्याकरण भेटाउनै सकेका छैनन्। नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकमा विष्णु सापकोटाले कान्तिपुरमा लेख्नु भएको छ।
3: विश्व च्याउने सानो आँखी झ्याल हो बीबी सारा शीर्षकमा कलनिधि दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। सृष्टि छ त्यसैले जीवन छ। जीवन बीमा पनि सृष्टि हुन सक्छ तर सृष्टि बिना जीवन सम्भव छैन। हल्का मान्छेहरू बाँच्नका लागि ओठ खोलेर भन्छन् अठोट र विश्वासका सामु असम्भव केही छैन तर यो भनाइ नै जड़ भविताका हल्का मनका उत्कोष हुन्। यस उपन्यासको पात्र विपन यही हल्कापनबाट उम्कन संसारमै पाइला टेकेर संघर्षको कठोर उकालो उक्लन हिम्मत उठाउँछ। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 घाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: We
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी, सम्पर्क नम्बर 98।
13: रेडियो संखुवा सभा समय सूचक, अहिले बिहानको 6 बज्यो।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: 1846 जेठ शुक्ल पक्षको चतुर्दशी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन नेपाल भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 भन्दा बढ़ीको आवेदन। पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै
2: उजुरी फर्जियत नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध। क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बरफूल किसान चिन्ता निराशा।
1: 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू। बाजुरा र हुम्ला बीचको रानी शयन सीमा विवाद समाधान गर्न राजनैतिक संवाद। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा।
2: भेनेजुएला भूकम्पमा 50,000 बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 जना पुग्यो। अफगानिस्तानमा 6.2 म्याग्नेच्युटको भूकम्प। नाइजेरियामा 17 किसानको हत्या।
1: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता। घाना विरूद्ध क्रोएसिया को जीत। दुवै टोली नकआउट चरणमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा वैदेशिक रोजगारीको नाउँमा भइरहेको व्यथिति अन्त्यका लागि सरकारले चालिएको कदमको प्रसंग।
2: वैदेशिक रोजगार विभागले उजुरी फर्जियत गर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको छ। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ। अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर कम व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। तोकिएको भन्दा बढ़ी रकम लिएको करारमा उल्लेख गरे विवरण विपरीत काम लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा विभागमा उजुरी परेको विभागले जनाएको छ।
1: यसबीच नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम SPV स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर SPV रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। नेपालले सिप प्रमाणीकरण क्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ीसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुषमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो। काठमाण्डुस्थित साउदी दूतावासले सूचना जाँच गरी सिप परीक्षण कार्यक्रम शुरू गरेको जनाएको थियो। सिप परीक्षण पास भएको प्रमाणपत्र पेश नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ।
2: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्प सूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो 3 विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नवप्रबन्धनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले संचालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिएको छ।
1: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपाल तर्फ पानी पर्ने प्रक्रिया शुरू हुन थालेको र यो निरन्तर बढ़दै जाने देखिएको छ। बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसून विस्तार भइसक्ने आकलन गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
4: गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
1: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा देखिएको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम देखिएको हो। नेपालको कुल जनसंख्याको करिब 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्रै होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा पनि गम्भीर असर पार्ने विज्ञहरूले बताएका छन्। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मड्यारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न नसकेको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मार्फतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मात्रै मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रचार प्रसार गर्छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट समेत पठाउने गरिएको छ।
2: अदालतले चाहेमा कुनै कसूरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। यसरी कैद भुक्तानका लागि पठाइने कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसूर सजाय निवारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसौदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ अदालतले कुनै कसूरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसूरदार आफैले बेहोर्नुपर्ने र खर्च बेहोर्न इन्कार गरेमा कसूरदारलाई कैदमा पठाइने पनि उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि राजनैतिक संवाद र देखिएको नतिजा।
5: जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनमार साई पनि बसिरहनु भएको छ अनि हाम्रो बत्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
2: मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राष्ट्रपा महाधिवेशनको सन्देश वैचारिक र सांगठनिक स्पष्टता शीर्षकमा खबर प्रकाशित छ भने पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा गरेपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्रै पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीको राजीनामा आउन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको हो। त्यस्तै रैथाने बिउ जोगाउन मुस्किल, मूल्य तेब्बर, खेती भने खुम्चिँदै शीर्षकमा केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। त्यस्तै दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको निधनको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा बजारमुखी र व्यवसायिक खेतीमा रैथाने बिउको प्रयोग बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पोषण विरूद्ध हरियो क्रान्ति शीर्षकमा पनि खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। गत चैतमा बर्ड फ्लू संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका किसानले 37,34,65,000 क्षतिपूर्ति पाउन बाँकी छ। बर्ड फ्लू संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरापालक किसानहरूले थप लगानी अभावको समस्या खेप्दै आएको उल्लेख गरिएको छ। अढ़ाई महिनामा 217.36 अंकले घट्यो नेप्से शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने नयाँ जीवन बीमा 36.48% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। कुनै समय सिंहको राज्य संयन्त्रलाई प्रभावित बनाएर रजगज गरेका आधा दर्जन भन्दा बढ़ी व्यक्तिहरू अहिले दिल्ली बजार स्थित सदरखोरमा छन्। थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने ठानेर पनि भीआईपी को रोजाईमा पर्छ दिल्ली बजार कारागार उल्लेख गरिएको छ। कांग्रेसको लक्ष्य 20 असार
12: सम्ममा 10 लाख क्रियाशील सदस्य शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। एक साता 3 लाख क्रियाशील सदस्य थपेर कुल 10 लाख पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधिक गरेका छैनन्। क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइएको पनि खबरमा उल्लेख गरिएको छ। विवादै विवादको चक्र बिहुमा राप्रपा शीर्षकमा खबर छापिएको छ। परशुराम काफ्रेले लेख्नु भएको हो। पार्टीका पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले आफू विरूद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष राजेन्द्र लिङदेन पक्षको आरोप छ। तर लिङदेनले पार्टीमा अधिनायकवादी कार्यशैली अप्नाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्ष त्रयहरूको दावी रहेको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, फेरि ब्युटियो दूरसंचार सेवा प्रदायक थप्ने बहस शीर्षकमा सजना बरालले लेख्नु भएको हो। सीजी वर्ल्ड लिंक र यूटीएल आकांक्षी देखिएका छन्। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिदमा ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा भएको बारेमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेस प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रिया देखिने विवादमा परेको हो। विगतको पोषण कार्यक्रममा छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मधेस प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गरेको उल्लेख गरिएको छ। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम शीर्षकमा कान्तिपुरको टीमले लेखेको खबर छापिएको छ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा अझै पानी पर्न सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा देखिएका छन्। भित्रीपन्नामा भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रिन्छन् दिनको 2500 सवारी साधन शीर्षकमा भवानी भट्टले कञ्चनपुर, रूपा गहतराज नेपालगंज, मनोज पौडेल कपिलवस्तु, माधव ढुंगाना भैरहवा, रमेश कुमार पौडेल चितौन, दीपक परियार पोखरा, प्रकाश बराल बागलुङ, शंकर आचार्यले बीरगंज र माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजनमै पनि भारतीय नागरिकका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गरिएको छ। पर्यटन मन्त्रालयका 17 निकायमा 4348 आवेदन परेको बारेमा पनि खबर छापिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिका लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरेको बमोजिम 3414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन गरेको उल्लेख गरिएको छ। त्यस्तै गरी अर्को खबर पनि छापिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा, 5 वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकमा यो खबर जीवन सेजुवालले मुगुबाट लेख्नु भएको हो। वाम एकताको बहस पहिले किन फुटे फेरि किन मिल्न खोजे शीर्षकमा अर्को खबर सुरेन्द्र काफ्रेले लेख्नु भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यका लागि अन्तिम क्रमभंग गर्न लागेको घोषणा गरिसक्नु भएको छ। आइतबार समयले दुवै दलका शीर्ष नेता एउटै मंचमा आज देखिन थालेका छन् तर दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरू बीचको सहकार्यको यो रणनीति कतै व्यक्तिगत स्वार्थ र पद जोगाउनका लागि त होइन भन्नेमा कार्यकर्ता पनि शंका देखिएको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा 90,000 किलो फोहर शीर्षकमा नितु घलेले लेख्नु भएको खबर पनि छापिएको छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन चयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी पनि हुने गरेको छ। आर्थिक कारोबार दैनिकमा निकुञ्ज र संरक्षित क्षेत्रमा जाने पर्यटक 13 वर्षमा दुब्बर शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको अवलोकन गर्ने पर्यटकहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन 2081-82 अनुसार 13 वर्षको अवधिमा नेपाल नेपालका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर भन्दा बढ़ीले बढ़ेको हो। रोजगारी खोज्दै विदेश जाने महिलाको संख्या घट्यो शीर्षकमा अर्को खबर गोपाल संग्रौलाले लेख्नु भएको छ। गत आर्थिक वर्षको 11 महिना अर्थात साउनदेखि जेठको तुलनामा रोजगारीको अवसर खोज्दै विदेश जाने महिलाको संख्या घटेको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका छन्। भेनेजुएलाले विगत 123 वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना रहेको बताएको छ। भूकम्प गएको 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भग्नावशेषबाट जीवितै उद्धार गरिएका मध्ये एक नवजात शिशु पनि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच हिजो साँझ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। कश्मीरदेखि दिल्ली एसएनआरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। भूकम्प 6.2 म्याग्नेच्युड मापन गरिएको र क्षतिको विवरण अझै प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गर्दा 17 किसानको मृत्यु भएको छ। क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ। मौसम शुरू भएको केही साताभित्रै जिहादी र आपराधिक गिरोहले कृषकलाई निशाना बनाउने गरेका छन्। उनीहरूसँग पैसा माग्ने र आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।
12: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 गोल अन्तरले जित निकालेको हो। समूह केका पोर्चुगल र कोलम्बिया बीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ। निर्धारित 45 मिनट र थप गरिएको 3 मिनट समयमा दुवै टीमले कुनै पनि गोल गर्न सकेनन्। यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाव भने कायम गरेको थियो तर गोल गर्न सकेन। समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिएको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। भोलि विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र क्यानाडा अनि ब्राजिल र जापान बीचको खेल हुनेछ। र पहिलो दुई खेलमा 5 गोल गर्दै सनसनी मचाएका कप्तान लियोनल मेसीले समूह जेको अन्तिम खेलमा जोर्डन विरूद्ध दोस्रो हाफमा मात्रै खेल्ने हुनुभएको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्न लागेको छ। कमजोर प्रतिद्वन्दी जोर्डन विरूद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाव नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएको उल्लेख गरिएको छ।
2: बाजुरा र हुम्ला बीच रानी सैन्य विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: क्षेत्रमा रहेको रानी सैन्य विवादका बारेमा अध्ययन गर्न सरकारले समिति बनाएको छ भने स्थानीय तथा राष्ट्रिय स्तरमा पनि संवाद चलिरहेको छ। हामीले हुम्लाका सांसद जयपति रोकायासँग यसै विषयमा कुराकानी गरेका छौं।
1: अहिले रानी खर्क र हाम्रो हुम्लाको बारेमा सीमा सम्बन्धीको दुई जिल्लाको विवाद भएको छ। त्यो विवादमा प्राविधिक टिम
2: सरकारले पनि पठाए
1: बनायो, सरकारले बनाएको छ, त्यसले अध्ययन गरिरहनु भएको छ। उहाँहरूले हामी पनि आफ्नो चरणमा लोकल लेभलमा पनि हाम्रो दुई गाउँपालिकाका साथीहरू पनि बसिरहनु भएको छ। दुईटै जिल्लाका समन्वय प्रमुख पनि एक चरणको वार्ता गरिरहनु भएको छ। म लगायत हाम्रो
2: सांसदहरू पनि
1: बाजुराको जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनवर साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
2: अब त्यो दुईटा विषयमा पहिले किन विवादहरू भएन अथवा भएर थाहा भएन, अहिले किन फेरि त्यो अलि सतहमा आयो?
1: यो पहिला पनि त्यति धेरै चर्चामा आएको थिएन।
2: विवाद चाहिँ हुँदै कि हुन्थेन? पहिले
1: विवाद थिएन, हुँदैन थियो। आफ्नै ढंगले बाजुराका दाजुभाइहरू पनि गएर त्यहाँ पशुवस्तु पाल्ने, हुम्लाका साथीहरू पनि पशुवस्तु पाल्ने गर्थे। त्यस्तो विवाद थिएन पहिला। तर अहिले अब यो यसलाई कता कता के अब यो त्यसलाई यो पर्यटकीय
2: ठाउँ चाहिँ असाध्यै राम्रो र मनमोहक भएको कारणले
1: असाध्यै राम्रो छ। त्यसैले त्यो यो राम्रो देखेर नै त्यो रानी साइन भनेर भनेको हो कि जस्तो लाग्छ मलाई। वास्तवमा रानी खर्क हुन्थ्यो।
2: यदि त्यो नाप नक्सा हेरेर कता पर्दो रहेछ भन्ने कुरा त एकैछिन त्यो खुट्याउन सकिन्थ्यो होला नि त। यति लामो
1: यस्तो छ
2: हजुर,
1: वास्तवमा यो सीमा सम्बन्धीका कुरा तपाईँ हामीले भोगेका कुरा हुन्, हामीले देखेका कुरा हुन् र अनुभव पनि भएको कुरो हो। सीमा वास्तवमा के नदी ढलो हुन्छ कि पहाड़का टुप्पाहरू हुन्छन्, र हाम्रो पनि वास्तवमा बाजुरा र हाम्रो सिमाना कवाडी नदीले छुट्याइदिएको छ।
2: कवाडी
1: नदीले, कवाडी नदी पारिपट्टि बाजुरा, पारिपट्टि हाम्रो हुम्ला छ। र यो भूगोलको नक्सा तयार गर्दाखेरि कता कता अब के भएको यो मलाई ठ्याक्कै यकिन चाहिँ छैन।
2: त्यो जस्तो जग्गा कता पर्ने भन्ने कुरा अहिलेसम्म प्राविधिक रूपमा त्यहाँ कुनै अध्ययनै नभएको रहेछ।
1: अध्ययनै नभएको।
2: अनि तपाईँहरूको सम्वादमा अहिले कुन कुन विकल्पमा छलफल भइरहेको छ त कसरी यसलाई समाधान गर्ने भनेर?
1: अब यस्तो कुरो के हो भने अहिले अब यो जुन यो सीमा सम्बन्धीको प्राविधिक टिमले पनि अहिलेसम्म अध्ययन गरेर बाहिर नआइरहेको अवस्था छ। अब बाजुराका साथीहरू र हुम्लाका हामी जो जति छौं, हामीले नदी ढलोलाई नै सिमाना मानेर सबैले उपभोग गर्ने गरी मिलाउनु पर्छ जस्तो लाग्छ मलाई।
2: त्यो नदी ढलो मान्दाखेरि कता पर्ने भयो?
1: नदी ढलो पर्दाखेरि अब आधा हुम्लाको हुन्छ, आधा बाजुराको हुन्छ।
2: अनि अर्को विकल्प चाहिँ के छलफल भइरहेको छ?
1: अर्को विकल्पमा छलफल भएको छैन।
2: नदी ढलो नै
1: सिमाना हुनुपर्ने हो र हुन्छ पनि।
2: अनि जस्तो तपाईँले समन्वय प्रमुख तहमा र स्थानीय सरकार अथवा स्थानीय राजनीतिक दलको बीचमा पनि छलफल चलिराख्या भन्नुभएको छ, त्यतातिरको र यता तपाईँहरूले गरिराखेको छलफलको तालमेल भइरहेको छ कि छैन?
1: तालमेल भइरहेछ।
2: दुईटै
1: जिल्लाका समन्वय प्रमुखले मध्यस्थकर्ताको भूमिका खेलिरहनु भएको छ। उहाँहरू अब अहिले अब यो सबैलाई स्थानीय सरकारलाई बजेट ल्याउने उसले गर्दाखेरि समयको तालमेल नमिल्दाखेरि अहिले वार्ता भइरहेको छैन।
0: हुम्लाका सांसद जयपति रोकायासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: भारतीय पर्यटक बोकेर 6 वटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 बढ़ी भन्दाको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
0: उजुरी फर्छौट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का, प्रमाणीकरण रोक्न साउदी।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न कैद सजाय सुधारको प्रस्ताव, घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी कानून ल्याउने तयारी। नेपालका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या बढ्दै निबढ्दै, व्यवस्थापन संकायमा सबैभन्दा धेरै विद्यार्थी। उजुरी परचोट नगर्ने मेन पावर कम्पनीको नवीकरण रोक्का, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध। युद्धविरामको सम्झौता विपरीत इरान र अमेरिका बीच पुनः आक्रमण, इरानले बारम्बार सम्झौता उल्लंघन गरेको अमेरिकाको आरोप। र विश्वकप फुटबलमा पानामालाई पराजित गर्दै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश, अर्को खेलमा क्रोएसियाद्वारा घानामाथि रोमाञ्चक जित।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा त्यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा सो प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ, अदालतले कुनै कसुरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसुरदार आफैले बिहोर्नुपर्नेछ। खर्च बिहोर्न इन्कार गरेमा कसुरदारलाई कैदमा पठाइनेछ। कसुरको गम्भीरता, कसुरदारको उमेर, शारीरिक तथा मानसिक अवस्था तथा निजको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर त्यस्तो आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्त भन्दा बाहिर गएमा कसुरदारलाई शुरूमा निर्धारण गरिएको कैदमा थप 1 वर्ष कैदको सजाय थपिने मस्यौदामा उल्लेख छ। थुनछेकको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। संहिताको दफा 74 नयाँ दफा 74 क थप्ने प्रस्ताव छ। अदालतले थुनछेकको आदेश गर्दा स्थानहतको आदेश दिन सक्ने भनिएको छ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोलमा छाड्न सकिने हालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। 3 वर्ष कैद भुक्तान गरेका र 75 वर्ष उमेर पुगेका वा असाध्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोभेसन तथा प्यारोल बोर्डले स्नान हद तोकी प्यारोलमा छाड्न सक्ने व्यवस्था राखिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 वर्ष कैद भुक्तान गरेपछि निजको चालचलनमा सुधार आएको देखिएमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायको 2/3 अवधि भुक्तान गरिएको प्रावधानलाई संशोधन गरेर 60% कैद भुक्तान गरिएको बनाइने प्रस्ताव छ। ऐनमा महान्यायाधिवक्ताको अध्यक्षतामा प्रोभेसन तथा प्यारोल बोर्ड रहने प्रावधान छ। त्यस्तै 3 वर्षसम्म कैद सजाय निर्धारण भएको कसुरदारलाई कैदमा राख्न उपयुक्त नदेखिएमा बाँकी अवधिका लागि सामुदायिक सेवामा लगाउन सकिने व्यवस्थाको प्रस्ताव छ। हाल 6 महिनासम्म कैद सजाय पाएका कसुरदारको हकमा त्यस्तो सुविधा उपलब्ध छ।
1: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। त्यसमा पनि व्यवस्थापन संकायमा सबैभन्दा धेरै विद्यार्थी भर्ना हुने गरेको पाइएको छ। व्यवस्थापन संकायमा व्यावसायिक र बजारमुखी पढ़ाई तथा रोजगारीको सम्भावना बढ़ी भएकाले विद्यार्थीको आकर्षण बढ़ेको बताइन्छ। अहिले विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेर शैक्षिक कार्यक्रम व्यवस्थित गर्न थालेकाले विद्यार्थी बढ़ेको प्रसंगसहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको सामग्री अब कान्तिपुर सविस्तारमा।
2: विश्वविद्यालय भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस छन्। आर्थिक सर्वेक्षण अनुसार विश्वविद्यालय र प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 10% वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 सिक्किममा 6,72,499 विद्यार्थी भर्ना भएका थिए, जुन गत शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी संख्या भन्दा 76,903 ले कम हो। शिक्षा मन्त्रालयले तथ्याङ्क अनुसार सबै विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढ़ेको देखिन्छ। सन् 2015 विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार 12 विश्वविद्यालय तथा प्रतिष्ठानमा 4,07,000 विद्यार्थी अध्ययनरत थिए। त्यति बेला पनि उच्च शिक्षा अध्ययन गर्ने मध्ये 80% विद्यार्थी त्रिवीमा भर्ना हुन्थे। 10 वर्षमा 5% विद्यार्थी मात्रै अन्य विश्वविद्यालयमा भर्ना भएको देखिन्छ। भर्ना हुने मध्ये 89% स्नातक तह, 10% स्नाकोत्तर र बाँकी 1% एमफिल तथा पीएचडी विद्यावारिधि तहमा भर्ना हुने गरेको आयोगको तथ्याङ्क छ। विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष देवराज अधिकारीले 3 कारणले उच्च शिक्षामा विद्यार्थी संख्या बढ़ेको बताए। विभिन्न मुलुकमा जारी युद्धका कारण रोकिएका विद्यार्थी यही भर्ना हुँदा संख्या बढ़ेको उनले जानकारी दिए। कोविड महामारीदेखि कोर्स पूरा नगरेर तह खप्टिएका कारण पनि संख्या बढ़ेको उनको भनाइ छ। तेस्रो कारण, विश्वविद्यालयहरूले शैक्षिक क्यालेण्डर लागू गरेर शैक्षिक कार्यक्रम व्यवस्थित गर्न थालेपछि केही विद्यार्थी थपिएका छन् उनले भने। गत वर्ष कक्षा 12 विद्यार्थी उत्तीर्ण दरमा पनि अघिल्ला वर्षहरूको तुलनामा सुधार देखिएको थियो। त्यसकारण पनि उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या बढ़ेको हो। त्रिविका प्राध्यापक तथा व्यवस्थापन संकायका पूर्व डीन दिल्ली राम शर्माले कक्षा 12 उत्तीर्ण प्रतिशत बढ़ेका कारण उच्च शिक्षामा स्वत विद्यार्थीको चाप थपिएको बताउँछन्। गत वर्ष कक्षा 12 परीक्षामा 61.71% विद्यार्थी उत्तीर्ण भएका थिए। अघिल्लो वर्षको तुलनामा नतिजामा 9% सुधार देखिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 3,96,347 परीक्षार्थी मध्ये 2,42,465 जना उत्तीर्ण भएका थिए। ग्रेड वृद्धि परीक्षामा पनि 60% हाराहारी विद्यार्थी उत्तीर्ण भए। यो वर्ष झनै कक्षा 12 उत्तीर्ण दरमा सुधार भएको छ। एक साता अघि सार्वजनिक नतिजा अनुसार 64.13% विद्यार्थी उत्तीर्ण भएका छन्। प्राध्यापक शर्माले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको आकर्षण रहेका केही मुलुकले विद्यार्थी भिसामा कडाई गर्दा पनि स्वदेशमै भर्ना हुने विद्यार्थीको संख्या बढ़ेको जनाए। पहिलेको तुलनामा अस्ट्रेलिया, क्यानाडा लगायत मुलुकले विद्यार्थी भिसामा कडाई गरेपछि नेपालका विश्वविद्यालयमा नै भर्ना भएर पढ्ने बढ़ेका हुन् उनले भने। प्रदेश स्तरमा समेत विश्वविद्यालय स्थापना हुन थाले पनि विद्यार्थीको भार त्रिभुवन विश्वविद्यालयमा कायमै देखिन्छ। विद्यार्थी भर्ना तथ्याङ्क अनुसार 5,61,235 विद्यार्थी 75% त्रिवीमा भर्ना भएका छन्। चालू आर्थिक वर्षको चैत मसान्तसम्म विदेशमा उच्च शिक्षा अध्ययन गर्न 91,638 विद्यार्थीले एनओसी लिएका छन्। अघिल्लो आर्थिक वर्षमा एनओसी लिने विद्यार्थीको संख्या 1,23,000 थियो। विदेशी विश्वविद्यालयको सम्बन्धमा नेपालमा संचालित कलेजमा 34,500 विद्यार्थी भर्ना भएको शिक्षा मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयको अनुमतिले विदेशी सम्बन्धमा सञ्चालन भएका कलेज 57 छन्। नेपालमा 15 केन्द्रीय र 6 प्रादेशिक गरी 21 विश्वविद्यालय तथा 6 केन्द्रीय र 2 प्रादेशिक गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उच्च शिक्षाको पठन पाठन हुन्छ। विगतदेखि नै विद्यार्थीको आकर्षण रहेको व्यवस्थापन संकायमा भर्ना दर झनझन बढ्दै गएको छ। 2015 तथ्याङ्क अनुसार उच्च शिक्षामा भर्ना हुने मध्ये 39% व्यवस्थापन संकायतर्फका विषयमा भर्ना हुन्थे। सन् 2025 तथ्याङ्क अनुसार व्यवस्थापन संकायमा पढ्ने विद्यार्थी 47.1% छन्। विद्यार्थी संख्याको हिसाबले पहिलो, दोस्रो र तेस्रो संकाय क्रमशः व्यवस्थापन शिक्षा र मानविकी देखिन्छन्। मानविकी संकायमा भर्ना हुने भन्दा दोब्बर शिक्षा र शिक्षामा भर्ना हुने भन्दा दोब्बर विद्यार्थी व्यवस्थापनमा भर्ना भएको देखिन्छ। व्यवस्थापनमा 3.5 लाख, शिक्षामा 1.5 लाख र मानविकीमा 70,000 विद्यार्थी भर्ना भएको तथ्याङ्क छ। इन्जिनियरिङ तर्फ उल्लेखनीय रूपमा विद्यार्थी बढ़ेको देखिन्छ। शिक्षा, मानविकी, कृषि र मेडिकलको हिस्सा भने क्रमशः घट्दै गएको छ। मेडिकलमा पीसीएललाई विश्वविद्यालयबाट फेज आउट र 2075 यता कोटा प्रणाली कडाईपूर्वक लागू भएपछि विद्यार्थी संख्यामा गिरावट आएको हो। व्यवस्थापन संख्यामा व्यावसायिक र बजारमुखी पढ़ाई भएका कारण आकर्षण बढ़ेको आयोगका पूर्व अध्यक्ष अधिकारी बताउँछन्। त्रिभुवन, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र खुल्ला विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतका विषयहरू पठन पाठन गर्दै आएका छन्। यी सबै विश्वविद्यालयमा अन्यको तुलनामा व्यवस्थापन तर्फ भर्ना हुने विद्यार्थीको संख्या बढ़ी छ। यस्तै एक दशकमा शिक्षा र मानविकी संकायमा विद्यार्थीको संख्या बढ़ेको देखे पनि भर्ना दर भने घट्दो छ। सन् 2015 शिक्षा संकायमा 31.6% विद्यार्थी भर्ना भएका थिए। 2025 20.8% विद्यार्थी मात्रै भर्ना भएको शिक्षा मन्त्रालयको तथ्याङ्क छ। त्यस्तै मानविकी संकायतर्फ 11.3% घटेर 9.4% विद्यार्थीले मात्रै रोजेका छन्। कानून संकायमा विद्यार्थी संख्या बढ़ेको छ। गत वर्ष 9,500 विद्यार्थी कानून संख्यामा भर्ना भएको तथ्याङ्क छ। त्रिवीले यस वर्षदेखि काठमाडौँ र बाहिर पनि आंगिक क्याम्पसहरूमा कानून संख्या पठन पाठन थालेकाले यो संख्या अझै वृद्धि हुने जनाइएको छ। विद्यार्थी संख्या धेरै भएका विश्वविद्यालयमा उत्तीर्ण प्रतिशत भने कमजोर देखिन्छ। विश्वविद्यालय अनुदान आयोगको सन् 2025 तथ्याङ्क अनुसार त्रिवीका 9 संख्यामा विद्यार्थी उत्तीर्ण प्रतिशत 47.25 मात्रै रहेको छ। पूर्वाञ्चलमा 55.15% र पोखरामा 56.66% विद्यार्थी उत्तीर्ण भएको तथ्याङ्क छ। 12 केन्द्रीय विश्वविद्यालयको समग्रमा उत्तीर्ण दर 62% मात्र छ। यसको तुलनामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्यार्थी उत्तीर्ण प्रतिशत राम्रो छ। काठमाडौँ विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण प्रतिशत 67 छ। विश्वविद्यालयमा भर्ना भए पनि नियमित पठन पाठन नगर्ने र विषयमा कक्षा छाड्ने कारण पनि विद्यार्थी उत्तीर्ण प्रतिशत कमजोर देखिएको अनुदान आयोगका पूर्व अध्यक्ष देवराज अधिकारी बताउँछन्।
3: कान्तिपुर सविस्तार।
2: एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ 23 र 24 गते भएका जेएनजी आन्दोलन सम्बन्धी घटनामा राष्ट्रिय मानवाधिकार आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन निर्णय र सम्बन्धित कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरेका छन्। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमा आयोगको निर्णयमा तथ्य र सिफारिश बीच मेल नखाएको अध्यक्ष ओलीको दावी छ। अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले गरेका काम कानून विवर्जित नभएको निष्कर्ष निकालिएको भनिए पनि संविधान र कानूनले कार्यवाही गर्न नमिल्ने व्यक्तिमाथि पश्चातापदर्शी कानून बनाएर कार्यवाही गर्ने सिफारिश गरिएको भने सार्वजनिक निर्णयप्रति शंका व्यक्त गरेका छन्। अध्यक्ष ओलीले आयोगको अनुसन्धान प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराई कानूनको पालना गर्ने गराउने कार्यमा सहयोग गरिदिन पनि आग्रह गरेका छन्।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड वाटरले

0: 1 नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स 3 दशकदेखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग वैदेशिक रोजगार विभागले उजुरी फर्चोट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागका महानिर्देशक मीरा आचार्यले भनिन्, विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। अहिले नवीकरण गर्ने बेला छ। अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 वटा रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया रहेको छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। त्यस्तै तोकिएभन्दा बढ़ी रकम लिएको, करारमा उल्लेख गरे विपरीत काम लगाएको, तलब नपाएको र फरक काम परेको लगायत विषयमा विभागमा उजुरी पर्ने गरेको छ। विभागले प्रमाण पुगेका उजुरीको हकमा म्यान पावर कम्पनीले राखेको धरौटीबाट रकम काटेर पीड़ितलाई दिने गरेको छ। विभागमा म्यान पावर कम्पनीको 2 करोड़देखि 6 करोड़ रूपियाँसम्म नगद र बैंक धरौटी छ।
2: नेपालले साउदी अरबलाई सी परीक्षण कार्यक्रम एसभीपी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर एसभीपी रोकेपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फात मोना एखरलाई भेटी नेपाली श्रमिकको सी प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका हुन्। नेपालले सी प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुसमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यता साउदी का राजदूत फात मोना एखरले साउदी सरकारसँग आवश्यक परामर्शपछि यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी दिएका छन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank सर्भे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंक मा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: Red Bull, Babal Energy.
2: सैनिकहरु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: गान्धीपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्ट पार्क, न्यूट्रिशन मिट, चिसो हरे।
1: भालेन्द्र शाह नेतृत्वको रासोपाको नयाँ सरकार गठनसँगै फेरि एकपटक दूरसंचार सेवा प्रदायक थप्ने छलफल शुरू भएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले दूरसंचार क्षेत्रमा नयाँ अपरेटर आवश्यक देखिएको र यो विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आएका छन्। नेपाल टेलिकम र एनसेल गरी हाल दुईवटा मात्र कम्पनी रहेकाले बजारमा प्रतिस्पर्धा खुम्चिएको भन्दै तेस्रो वा थप सेवा प्रदायकको बहस फेरि बिउदिएको हो। सरकार फेरिए पछि यो विषयले राम्रै चर्चा पाउने, समावेश नयाँ सेवा प्रदायकबारे खोजी नीति हुने, नियामक निकायले अध्ययन अघि बढ़ाउने, प्रतिवेदन बनाउने र उक्त प्रतिवेदन कतै सार्वजनिक नभई यो विषय क्रमशः सेलाउने गरेको छ। भालेन्द्र सरकार बनेपछि पनि नेपाल दूरसंचार प्राधिकरणले नयाँ टेलिकम कम्पनीका लागि लाइसेन्स जारी गर्ने सम्भाव्यता अध्ययन थालेको छ। नेपाल टेलिकम र एनसेलको डुओपिल द्वय अधिकार रहेकाले उपभोक्ताले महँगो र गुणस्तरमा सम्झौता भइरहेको भन्दै सरकारले थप सेवा प्रदायकबारे चासो देखाएको हो। संचार मन्त्रालयका प्रवक्ता उदय राणा मगरले पनि प्रतिस्पर्धा सुनिश्चित गर्न थप सेवा प्रदायक आवश्यक रहेको बताए। 2081 असोजमा पनि दूरसंचार प्राधिकरणले नेपाल टेलिकम कम्पनीलाई लाइसेन्स जारी गर्ने विषयको सम्भाव्यता अध्ययन गर्न भन्दै तत्कालीन निर्देशक अम्बर स्थापितको संयोजकत्वमा समिति गठन गरेको थियो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानमाथि दोस्रो पटक आक्रमण गरेको छ। हर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमा तेहरानले ड्रोन आक्रमण गरेपछि अमेरिकाले इरानमा प्रत्याक्रमण गरेको जनाएको छ। अमेरिका इरानबीच शान्ति सम्झौता भए पनि दुवै मुलुक आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन्। त्यसैको पछिल्लो उदाहरण अमेरिकाले इरानमाथि नयाँ आक्रमण हो। हिजो अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानका सैन्य उपकरण, संचार प्रणाली, वायु रक्षा र ड्रोन भण्डारण सुविधाहरूसहित व्यावसायिक जहाज विरूद्ध आक्रमण गरेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो आक्रमण इरानले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरेको प्रतिक्रियामा भएको दावी गरेका छन्। यता इरानले भने पछिल्लो घटनाक्रमबारे कुनै टिप्पणी गरेको छैन।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
5: एलजी लाइट्स गुड।
3: विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्डले पानामालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। पानामालाई 2-0 गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड समूह एलको विजेता समेत बनेको छ। यस्तै अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै एल समूहमै रहेको क्रोएसिया पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ। क्रोएसियासँगै पराजित भए पनि घाना अंकका आधारमा अन्तिम 32 पुग्न सफल भएको छ। यसैबीच अहिले पोर्चुगल र कोलम्बिया बीचको खेल जारी रहेको छ। यो समाचार तयार पार्दासम्म दुवै टीम गोलरहित बराबरीमा खेलिरहेका छन्।
2: अब मौसम सम्बन्धी जानकारी। अहिले काठमाडौँ उपत्यका सहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ।
3: हवस् त कान्तिपुर डायरी, अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुनेछौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचबरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गातिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथिफोरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेकुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउन, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
7: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ओहो लु, नमस्कार है सर।
9: ओहो लु, नमस्कार है सर। नमस्कार।
8: अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615-39-444
10: र 0295-90-155।
11: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
13: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी।
14: आवश्यक कागजात, बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य हुनुपर्नेछ।
15: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, सङ्खुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ, म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 9860-9640-00
18: र 9819-32-76-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
18: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
18: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
18: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने पिच दाँत लगाइने,
18: झिक्न मिल्ने आरपीडी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
18: बाङ्गो टिङ्गो दाँत मिलाइने,
17: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
18: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
17: सम्पर्क नम्बर 0295906667 र 98422-22667।
19: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901055।
2: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
6: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संकसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
10: अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीमका दाइली।
13: सम्पर्क 0294400084 र 98040045827।
15: नमस्कार है वडाध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
22: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
24: आयो सबको घर घरमा।
25: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
26: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
25: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
27: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
28: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
29: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य हुनुपर्नेछ।
30: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
31: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
27: सेलिब्रेटिङ द हिस्ट्री एन्ड फ्युचर अफ संखुवास्प रेडियो संखुवास्प 95.5 मेगाहर्ट्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-6।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त रहनेछ, के भन्छ फलि ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेषवादी बारुराशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारण हुने गर्छ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विभिन्न जानकारीहरू पनि दिने एउटा प्रयास गरिरहेको हुन्छु। हामी 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुन्छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी कार्यक्रमको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

0: राजनीति 2083 साल आज असारको 14 गते हो, आज आइतबार। तदनुसार इस्वी सन् 2026 जुन 28 तारिक नेपाल सम्मत 1146 रहेको छ। आज वत्सलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु, आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज परम पवित्र पावन दिन हो। आजको विशेष गरी सूर्योदयबाट हेर्दा आजको दिनमा चतुर्दशी तिथि छ। 53:59 26:48 ज्येष्ठ नक्षत्र 51:06 25:39 शुभयोग 23:58 गर्कर्णी 21:28 आज आनन्द दिगमा काँडा योग रहेको छ। आजको दिनमानको समय 34:34 बिहान सूर्योदय 5:12 जाँदा भयो, साँझ सूर्यास्त 7:02 जाँदा रहनेछ। पालो आजको ग्रह गोचरको छ। ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह यहाँबाट कामले हेर्दाखेरि चाहिँ यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेरसम्म वृश्चिक राशिमा छन्। वृश्चिक राशिको चन्द्रमा आज राति 1:39 रहन्छन्। तदउपरान्त भने धनुराशिमा प्रवेश गर्नेछन्। मंगल ग्रह यतिखेर वृष राशिमा रहनु भएको छ। मेषको मंगल वृष राशिमा प्रवेश गरिसक्नु भएको अवस्था छ। त्यस्तै गरेर आजको दिनमा हेर्दा विशेष गरी बुध ग्रहको अवस्था यतिखेर मिथुन राशिमा छन् भने बृहस्पति कर्कट राशिमा छन्, शुक्र कर्कट राशिमा छन्, शनि ग्रह आजको दिनमा मीन राशिमा रहेका छन् र राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकियो। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छन्, आजको ग्रहहरू कसरी व्यतीत हुन्छन्, तपाईँका मेष आदि 12 राशिफल कसरी तपाईँको लागि व्यतीत रहन्छन्, तपाईँका राशिले के भन्छन् त, आजको तपाईँको दिनहरू कसरी व्यतीत गर्न सक्छन् तपाईँका राशि, अनि तपाईँका यो राशिले तपाईँलाई कसरी अगाडि बढाइरहन्छ भन्ने कुरामा हामी जानकारी गराउँछौ। अबको क्रममा भने तपाईँको राशिलाई हामीले कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ। अबको क्रममा तपाईँका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। अब आजको तपाईँको राशिलाई हामीले कसरी अगाडि बढाउँछौ भन्ने कुरामा अबको क्रममा भने तपाईँको राशिले तपाईँको दिनलाई कसरी व्यतीत गराउँछ, तपाईँको राशिफल यस प्रकार रहन गएको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आजको दिनमा उन्नति राम्रो छ। तपाईँको काममा सफलता मिल्ने योग देखिन्छ भने काममा सफलताको सँगसँगै उन्नति र प्रगतिको लागि पनि दिन शुभ छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथ साथमा काममा सफलता मिल्ने योग देखिन्छ। मिथुन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका कामबाट सफलता मिल्नुका साथ साथमा इष्ट मित्रहरूले पनि साथ दिनेछन्। तपाईँको कर्ममा सफलता मिल्ने युग देखिन्छ। आजको दिनबाट तपाईँलाई सकारात्मक ऊर्जा पनि प्राप्त राशि मिथुनलाई संकेत छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्था देख्न सकिएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। कर्कट राशिको लागि सकारात्मक ऊर्जा राम्रो आजको राशिबाट संकेत राशिमा देख्न सकिन्छ। सिंह राशि हुनेको लागि मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा राहुको दृष्टि भएकाले कहिलेकाहीँ चालाको समस्याले सताउन सक्ने योग छ। तपाईँको मनमा कता कता मनमा कुराहरू खेल्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। आजको दिनमा तपाईँको लागि सकारात्मक ऊर्जाका साथ साथमा मानसिक तनाव पनि कम हुने खालका योगहरू देखिन्छन्। कन्या राशिको लागि दिन सकारात्मक ऊर्जाको साथ साथमा मनमा हर्ष र उल्लास थाउने युग छ। गर्दै आएका कामबाट सकारात्मक हुनुका साथ साथमा धनस्थानको चन्द्रमाले गर्दा वाणिज्य कर्ममा सकारात्मक ऊर्जा दिने खालका योगहरू पनि छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक हुने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्नुका साथ साथमा लग्नमा भएको चन्द्रमा पनि अब केही घण्टा पछाडि धनस्थानमा जाँदा वाणिज्य कर्म र सकारात्मक ऊर्जाको लागि दिन शुभ राशिमा संकेत छ। मन परेको व्यक्तिहरूसँग भेटघाट नहोला। चन्द्रमा बाह्रौं हुँदा अनावश्यक तनाव, मनमा चिन्ता, भय, डर उत्पन्न रहन्छ। सकारात्मक ऊर्जाको लागि दिन अलिकति केही कमी कमजोरी बनेका छन्। राजयोग युक्त ग्रह भएकाले साथीभाइले भने सहयोग गर्नेछन्। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा राशिबाट संकेत देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका काममा सकारात्मक छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू भने बन्दै जान सक्ने योग राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक हुन्छ। तपाईँले सोचेका कामहरूबाट पनि राम्रो हुने खालको योग देख्न सकियो। बाह्रौं चन्द्रमा आजको दिनबाट अलिकति केही राहुको पनि प्रभाव भइरहेको छ। त्यसो भएको हुँदा विशेष तपाईँले ध्यान दिँदै अगाडि बढ्नुभयो भने धेरै कुरामा सकारात्मक ऊर्जा हुन सक्ने खालका योगहरू पनि आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: बैतडीदेखि प्रेम बहादुर गार्गी।
0: नाम के भन्नुभयो? बैतडीबाट
1: प्रेम बहादुर।
0: प्रेम बहादुर जी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ?
1: बैतडीबाट
0: सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर?
1: मेरै बारेमा गुरु।
0: मलाई साल महिना गते समय भनिदिनु त।
1: 2053 साल चैत महिना 20 गते।
0: तपाईँको फेरि आवाज बुझेन, फेरि भन्नु त। 2053
1: साल
0: 2053 साल
1: चैत 20 गते,
0: चैत्र महिनाको 20 गते। कति बजे भयो जन्म?
1: बुधबारको राति, बिहिबारको बिहान, 20 गतेको राति, 21 गतेको बिहान, 4:36
0: 4:36
1: हजुर
0: 4:36 कुन जिल्लामा भयो तपाईँको जन्म?
1: बैतडी जिल्ला।
0: बैतडी जिल्लामा 20 गतेको राति, 21 गतेको बिहान, होइन?
1: हजुर हजुर। बुधबारको राति, बिहिबारको बिहान।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको लागि चाहिँ राशिको नाम श्रवण नक्षत्रको तेस्रो पावबाट नाम जुडेको छ, खेबाट। खेमराज नाम आउँछ, मकर राशि हुन्छ, एकादशीको दिनमा जन्म भएको देखिन्छ है। लग्न तपाईँको लागि कुम्भ लग्न छ, कुम्भ लग्नको मालिक हुन्छ विशेष गरी चाहिँ शनि। शनि धनस्थानमा गएर बस्दा राम्रै हुन्छ, नराम्रो पनि हुँदैन। तर अलिकति के छ भने यो सातौं माङ्गलिक भन्ने ग्रह परेको छ र सूर्य ग्रहण योग धनस्थानमा छ। तपाईँको घर परिवारमा एउटा पितृको दोष, तपाईँको वैवाहिक जीवनमा ठूलो समस्या, होइन? एकदम धेरै बिग्रिएको छ। बृहस्पति निज भएको छ, सूर्य पनि कमजोरी छ, देवताका मालिक बृहस्पति पनि कमजोरी बन्नु, ग्रहको राजा सूर्य पनि एकदम कमजोरी बन्नु, यो भनेको अलिकति ग्रहहरूमा धेरै कुरामा समस्याहरू आइरहेको छ भन्ने संकेत पनि हो। र ग्रहको लागि विशेष शान्तिहरू गर्दै, ग्रहका लागि विशेष पूजापाठहरू गर्ने कामहरू हो गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा शुभ हुन्छ है।
1: कुन कुन ग्रह लागेका छन् गुरु?
0: अब तपाईँको लागि अहिले संकटा भन्ने ग्रह लागिरहेको छ र तपाईँको लागि अलिकति सूर्य ग्रहण योगको शान्ति, बिहिबारको व्रत, आइतबारको व्रत, सूर्यलाई जल चढाउने, बिहिबार केराको वृक्षमा पूजा गर्ने, यस्ता कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: बिहेको कुरा कस्तो छ?
0: मैले भने त सातौं माङ्गलिक परेको छ, यो सातौं माङ्गलिक पर्दाखेरि धेरै कुरामा समस्या हुन्छ भने मैले है।
1: अनि स्वास्थ्य अवस्था?
0: स्वास्थ्य अवस्थाको लागि पनि टाउको बढी दुख्ने, धेरै कुराहरू मनमा सोचिरहनु मन लाग्ने है।
1: हजुर हजुर।
0: अरू
1: घरको वास्तु कस्तो छ?
0: घरको वास्तुको लागि चाहिँ के छ, पहिले ग्रहहरूको शान्तिहरू गरेर अगाडि बढ्नु होला, ग्रहको पूजापाठहरू गर्नु होला, राम्रो हुन्छ है त। व्यापार व्यवसाय राम्रो छ, आमदानी गर्ने, पैसा कमाउने सबै कुरामा ठिक छ, नराम्रो छैन। ग्रहहरू अलिकति बिग्रेका मात्रै हुन्। ग्रहहरूको लागि शान्तिहरू गर्दै, ग्रहको लागि पूजापाठहरू गर्दै अगाडि बढ्नु होला, शुभ हुन्छ है त।
1: कुन व्यवसाय गर्दा राम्रो होला?
0: हजुरको लागि सबै व्यवसाय राम्रो फाप्छ, ठिकै छ। त्यस्तो नराम्रो भन्ने ग्रहहरू तपाईँको छैन, तर ग्रह बिग्रियो क्या, तपाईँले शान्ति गरेपछि सबै कुरा फाप्छ, पैसामा राम्रो कमाइएको हुन्छ। अब एउटा आँखसँग बिहे गरेपछि वैवाहिक जीवन पनि राम्रो हुन्छ, तर आँखसँग पनि बिहे गर्नु भएन भने अलिकति अलिकति कुराहरूमा बिग्रिएको योग छ है त। सहिले सोचिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तपाईँ उपस्थित हुन सक्नुहुनेछ। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी लिन सक्नुहुनेछ। यतिखेर तपाईँ दुईटा नम्बरमा फोन गर्न सक्नुहुनेछ। हामी कार्यक्रमसँगै छौं। तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका विशेष कुराकानीहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 छ सय एकमा सम्पर्कमा भने आउन सक्नुहुनेछ। कोही आइसक्नु भएको छ जिज्ञासु भनेर। राधे राधे हजुर। ए भगवान्।
2: हेलो
0: राधे राधे। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न फेरि पनि यतिखेर नम्बर बिल्कुलै खाली छ। दुईटा नम्बरमा तपाईँ फोन गरेर हामीलाई प्रत्यक्ष रूपमा भेटघाट गरेर हामीसँग जोडिन सक्नुहुनेछ। नम्बर पूरा पुरी खाली छ है, फोन आएको छैन। हामी तपाईँका कमेन्टहरूतिर पनि जान्छौँ र कमेन्टतर्फ जाँदा तपाईँको बारेमा हामी चिना नहेरिकन विशेष केही जिज्ञासाहरू भए चाहिँ हामी त्यहाँबाट समस्याको समाधान गर्ने। चिना हार्नको लागि चाहिँ नम्बरमा फोन गर्नुपर्छ। जसले फोन गर्नुहुन्छ घरमा आमाबुवाहरूसँग सल्लाह गरेर साल महिना गते समयहरू टिपेर मात्रै फोन गर्नुहोला। मलाई यहाँ राजराजे गुरु पूर्णिमा व्रत कहिले हो भनेर कमेन्ट आएको रहेछ। पूर्णिमा व्रत आज होइन है, पूर्णिमा व्रत भोलि हुन सक्छ, म हेरिहालेन, तपाईँहरूलाई जानकारी गराइहालौँ। पूर्णिमा व्रत 15 गते सोमबारको दिन परेको छ। यो 15 गते सोमबार पूर्णिमा

0: पूर्णिमा व्रतको बारेमा चाहिँ विशेष गरी भोलि 15 गते सोमबारको दिन परेको छ। अनि अर्को कुरो के छ भने म तपाईँलाई जानकारी गराइहालौँ, अब हामीलाई धेरैले फोन गरिरहनु भएको छ, गुरुदेव श्रावण महिनाको व्रत कहिलेबाट सुरु हुन्छ भन्नुभएको छ। श्रावण महिनाको व्रत अहिले होइन, यो श्रावण महिनाको व्रत त अलिक पछि पर्छ, साउनको 14 गते पछाडि पर्छ यसपालि, अहिले होइन है। अब आउने सोमबार भनेको भोलिको सोमबार जेठको शुक्ल पक्षको पूर्णिमाको सोमबार पर्यो, अनि फेरि आउने सोमबार र असार महिनाको कृष्ण पक्ष पर्छ है। अहिले साउनको सोमबारको बेला व्रत लिने बेला भएको छैन है, त्यो ध्यान दिनु होला तपाईँहरूले। फेरि अहिले त बल्ल जेठ आउ भन्दैछौँ हामी, जेठको शुक्ल पक्षको आज चतुर्दशी तिथिमा छौँ, त्यही भएर अहिले हात दिनु पर्दैन। असारको कृष्ण पक्ष, असारको शुक्ल पक्ष, अनि बल्ल श्रावण महिना आउँछ है। एकदम ध्यान दिनु होला तपाईँहरूलाई, विशेष गरी तपाईँहरूले ध्यान दिनु भएन भने धेरै कुरामा अलिकति कुराहरू बिग्रिन सक्छन्। व्रत उपासना बस्दा पूजापाठहरू गर्दा एकदम ध्यान दिनुको लागि अनुरोध गरे। अब अरू केही भए तपाईँहरूले हामीलाई फोन गरेर अथवा कमेन्ट गरेर पनि केही कुराहरू सोध्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ मैले यति भने, भोलि पूर्णिमा व्रत हो, भोलि सोमबार हो, आज आइतबार हो, आज चतुर्दशी हो, भोलि असारे 15 रहेछ। हेर्नु त यो असारे 15 पनि आइसकेछ है। यो असारे 15 सबैले दही चिउरा खाने होइन, अनिखेर चाहिँ हामी सबैजना रमाउने दिन पनि हो। त्यसो भएको हुँदा तपाईँहरूलाई के भने एकदम ध्यान दिनको लागि पनि अनुरोध गरे, असारे 15 पूर्णिमा व्रत लिनेले दही चिउरा नखानु है। अब अरू अरू के खाएर व्रत भन्ने कुरो गर्नुभयो, चिउरा त व्रतको दिन खान हुँदैन, चिउरा त बासी पनि हुन सक्छ, पनि ख्याल गर्नु है। त्यसमाथि पनि किनेको चिउरा झन् सबर सबर खानै हुँदैन। राधे राधे, अब सबैले कहाँबाट कुट्नु, गुरु के बोल्नुहुन्छ भन्ने भयो होला है। त्यस्तै हो त, अब आगो बोलिदिन्छु म, गर्ने नगर्ने तपाईँको विचारमा रहन सक्छ है त। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिन्छौँ। अब यहाँ एउटा अप्ठ्यारो स्थिति के आउँछ भने, भोलि सोमबार व्रत पर्सि, फेरि मंगलबार भोलि कोही मान्छेको सोमबारको पनि होला व्रत, सोमबार व्रत हुनेले पनि भोलि खाना भएन, पूर्णिमा व्रत पनि खाना भएन, र पर्सि भोलि पनि पर्सि पनि व्रत बस्नेहरूले चाहिँ के गर्नु पर्यो, दुई दिनै खाना भएन। मंगलबारको पनि हुन्छ नि व्रत होइन, पर्सि फेरि मंगलबार परेको छ, व्रत पको दिन पर्यो, व्रत पनि हैरान गयो है, के गर्ने, दुई चिउरा खाना पनि दिइने सर, धेरैलाई अप्ठ्यारो पार्छ नि होइन। त्यसो भएको हुँदा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरूको लागि सम्झिन सक्नुहुनेछ हामीसँग प्रत्यक्ष रूपमा। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म बैतडीबाट जगदीश भट्ट बोल्दैछु।
0: जगदीश भट्ट बोल्दै हुनुहुन्छ बैतडीबाट?
1: हजुर।
0: अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन?
1: कार्यक्रम सुनिरहेको छु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ तपाईँले? बैतडीबाट सुन्नुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? बरु भनिदिनु त, साल महिना गते समय
1: 2067 हाल असोज महिनाको 2 गते शनिबार बिहानको 10 बजे 10 मिनट
0: 67 सालको असोजको 2 गते शनिबार होइन?
1: हजुर।
0: फेरि भन्नु त यसरी, साल
1: 2067 हाल
0: कति साल? 67 होइन 67 हो?
1: हजुर
0: 67 होइन 67 साल असोजको 2 गते कति बजे भन्नुको समय?
1: बिहान 10 बजेर 10 मिनट
0: 10 बजेर 10 मिनट कुन जिल्लामा भयो जन्म चाहिँ?
1: बैतडी।
0: बैतडी जिल्लामा?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने, तपाईँको चिनाले के भन्छ भने नि, हजुरको चिनाले यहाँबाट हेर्दाखेरि चाहिँ ग्रहमा के देखायो भने, राशिको नाम भजराज नाम आउँछ है।
1: हजुर।
0: मकर राशि हुन्छ, के राशि हेर्ने गर्नुभएको थियो?
1: मकर राशि।
0: नाम चाहिँ के थियो? नाम
1: नाम जगदीश।
0: जगदीश त हुँदैन नि, भे भोजाजी।

0: तपाईँले जगदीश भन्नुभयो नि तेस्रो पावमा जोड्यो, तर यहाँ तपाईँको नाम चाहिँ दोस्रो पावमा नाम जोडेको छ है।
1: हजुर, नाम त्यही गोलामी नाम हो।
0: त्यही त, अब तपाईँको भोजराज नाम आउँछ, अब त्यहाँ के नाम राख्नु भएको त मलाई थाहा भएन, यहाँबाट अलिकति बिग्रेको देखियो। अब अलि रिसाउनु छ धेरै हो, उमेर सानै छ, पढ्न मन लाग्नु छोडिहालेछ है, अलिअलि होइन मस्तै पढ्न, एकदमै पढाइमा चाहिँ कमी भएको छ है, एकदम ध्यान दिनु है, एकदम ध्यान दिनु होला। विशेष गरी ग्रहको शान्तिहरू गर्नु भएन, ग्रहको पूजा पाठहरू गर्नु भएन भने पढाइ बिग्रिनेवाला छ, किनकि तपाईँलाई राहु भन्ने कुरा चलिसकेको छ डेढ वर्षदेखि। अब यो यसले के गर्छ भन्ने क्रममा चाहिँ तपाईँलाई प्रेम पार्न खोज्छ, तपाईँको मन केटीतिर भड्किन्छ अब होइन, कतिको भड्केको छ आजभोलि, किन नहुने मजाले छ नि, राहु चलेको छ, पढ्न मन लाग्दैन, ग्रहहरू बिग्रेको छ, ग्रहको शान्तिहरू गर्नुपर्छ, ग्रहको पूजापाठ गर्नुपर्छ होइन, एकदम ख्याल गर्नुहोला। तपाईँको शान्ति स्वस्ति पूजापाठहरू गर्नु भएन भने धेरै कुरामा बिग्रिन्छ। अनि एउटा कुरो के छ भने यो छैटौँमा गएर तपाईँको बृहस्पति बसिया छ, रिसाउने काम नगर्नु, प्रेम गर्दा पनि हेराएर मात्रै प्रेम गर्नु है, बुझ्नुभयो कि भएन, यो गर्नु भएन भने धेरै कुरामा समस्याहरू आउने, ग्रहका शान्तिहरू नगर्दा कुराहरू धेरै कुरामा बिग्रिने खालको योग छ है त।
1: हजुर, कुन कुन ग्रहको शान्ति गर्ने?
0: यो शान्ति गर्दाखेरि माङ्गलिक शान्ति गर्ने, राहु भन्ने ग्रहको शान्ति गर्ने, रुद्री चण्डी पाठहरू गराउने राम्रो हुन्छ है त।
1: विषय कुन पर्दा राम्रो हुन्छ?
0: विषयको लागि तपाईँको लागि एजुकेसन सम्बन्धी नभएदेखि ब्याङ्किङ सम्बन्धी पर्ने है, अरू केही छ कि छुट्यो?
1: धर्म कर्म कतिको विश्वास लाग्छ?
0: लाग्छ अलिअलि है त।
1: हजुर,
0: राधे राधे।
1: अनि शुभ रङ्ग?
0: तीन अङ्क राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ, पूर्व दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष अनि धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिँदै आउन सक्नुहुन्छ र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूलाई जानकारीमा रहेर तपाईँ जोडिन सक्नुहुन्छ। अहिले कार्यक्रममा एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि तपाईँका कमेन्टहरू हेर्दै तपाईँसँग फोनमा कुराकानी गर्छु। अहिले छुट्टिन्छु, एकैछिन छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 698 91 142 73 6001।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा म लागिरहेको छु। हामी तपाईँसँग दैनिक रूपमा र तपाईँसँग भएका विविध जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 9845 97 658 र 9812 73 601 हामी तपाईसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको मलाई जानकारी प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म भोजपुरबाट बोल्दैछु गुरु, सगुन विश्वकर्मा।
0: सगुनजी आरामै हुनुहुन्छ? धेरै दिनपछि आज सम्पर्कमा रहनु भयो है।
1: हजुर गुरु, आरामै छौँ गुरु। हजुर कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ गुरु?
0: हामीलाई पनि एकदम ठिक छ। के छ आज भोलि कार्यक्रम कहाँबाट सुन्दै हुनुहुन्छ?
1: आज भोलि सोनापानबाट सुनिँदैछ गुरु
0: है।
1: हजुर रेडियो भोजपुर बल्मा छोरी भयो, साह्रै गाह्रो भयो।
0: रेडियो त भोजपुर त पुरै सदाका लागि बन्द भएको होइन?
1: खै त्यस्तै होला त गुरु, के गर्छ पाउनौ सकिँदापछि भन्ने आशै छ। अरू रेडियो छैन हाम्रो भोजपुरमा,
0: एकदम गाह्रो छ। मैले त्यो पुरै रूपमा बुझेँ, खासै कार्यक्रममा अब त्यहाँबाट रेडियो कि अर्को खोल्नै पर्यो होइन, त्यही रेडियो बन्नलाई धेरै गाह्रो छ।
1: हजुर त्यही भएर गाह्रो छ, अब कार्यक्रम सुन्न नपाएर दुःख।
0: अहिले अहिले कार्यक्रममा आउनुभयो, आज कसको बारेमा हेरौँ?
1: म हेर्नु त छोराको बारेमा हेरौँ कि भनेर फेरि यो सुरुमा अलिकति जिज्ञासा राखौँ कि भनेर
0: भनौँ न।
1: यो मैले जिज्ञासा चाहिँ के छ भने नि,
0: हजुर
1: जुन यो हामीले पूजा गर्दाखेरि दियो कलश स्थापना गरिन्छ, दियो बालिन्छ नि, केमा राखेर बाल्न राम्रो होला गुरु? यो
0: दियो,
1: हजुर दियो बाल्न कलश राख्नको लागि।
0: त्यो त अब तपाईँलाई मैले कर्मकाण्ड पढाउँ कि अलिअलि मात्रै भनौँ? यस्तो हुन्छ, सबैभन्दा पहिले रेखीहरू हाल्नुपर्छ, रेखी हाल्ने ठाउँमा गोबर माटोले लिप्नुपर्छ होइन। रेखी भनेको आसन हो क्या, वास्तवमा सत्व रजतम तीन प्रकारका रेखी हुन्छन्। त्यहाँ तपाईँले कति ख्याल गर्नुभएको छ, सेतो चामलको पिठो हाल्नुपर्छ, गहुँको पिठो वास्तवमा अशुद्ध मान्छ शास्त्रले होइन, रेखीको लागि चामलको पिठो अनि हेर चाहिँ रातो पहेँलो रङहरू राखेर सेतोलाई सात्विक होइन, अनि राजसी र तामसी तीन खालका रङलाई चाहिँ राखेर त्यसमाथि अनि बल्ल तपाईँले चाहिँ टपरी राखेर कलशको लागि धान राख्नु भन्छ, धान्यो परि भन्छ होइन, दियोको लागि चाहिँ चामल राख्नुपर्छ भन्छ शास्त्रले। चामलमाथि कलश यतिकै राखिहालियो, धानमाथि चामलमाथि चाहिँ अब एक केही भाँडामा अब गाईको गोबरहरू राखेर शुद्ध होस् भन्ने हिसाबले राखेर त्यसपछि दियो बाल्नुपर्छ। किन के बाल्नुपर्छ त्यहाँ गोरुहरूले?
1: यो त नि बाल्न त त्यसरी नै बाल्नु हुन्छ, प्रायः हामी पनि अब कहिले कहिलेसम्म मन्दिरमा पूजा गरिन्छ कि,
0: हजुर,
1: अनि कहिले चाहिँ त्यतिकै चामल चोपरामाथि चामल राखेर दियो बालिन्छ, अनि अब पित्तलको थालीमा दियो राखेर चामाको पित्तलको थालीमा दियो
0: राखेर। त्यो के हो भने नि, त्यो चाहिँ शुद्धताको हिसाबले त्यो गरिन्छ होइन, गोबर राख्ने चलन छ, अनि अब तामाको थालीमा दियो राखेर बाल्लामै फरक पर्दैन, यति कुरा हो। दियो खाली राख्न हुँदैन, यति अब हजुरले छोटो रूपमा के बुझ्नु पर्यो भने, दियो चाहिँ खाली ठाउँमा राख्न हुँदैन। जस्तै हामीले कहिले काहीँ दियोहरू राखेर ठगबग भैँमा राख्यौँ भने पाप लाग्छ, जस्तै शालग्रामलाई खाली राख्न हुँदैन, शङ्खलाई पनि खाली राख्न हुँदैन, ब्राह्मणहरू अथवा अरू कोही मान्छे पनि खाली भैँमा थचक्क बस्न हुँदैन हो। अनिखेर चाहिँ छोरी मान्छेले चाहिँ दण्डवत गर्नु हुँदैन पूरै रूपमा, यो धेरै कुराहरू नियम छन् कि। अरू
1: अनि अर्को छ, यो कलशमा हामीले अब चाहे जल मात्रै राखिन्छ, अनि त्यसमा यसो फुलको थुङ्गा मात्रै राखिन्छ, त्यसमा चाहिँ के को राख्नुपर्छ गुरु?
0: यो त्यसमा पञ्चपल्लव भन्छ क्या, पाँचवटा पातहरू भन्ने कुरा हो। अब यही कुरालाई के छ, पञ्च पल्लव भनेको के हुन् भन्ने कुरामा तपाईँहरूले बुझ्न जरुरी छ। अब मान्छेले के भन्छ, कहिलेकाहीँ मैले कहीँ अलिकति कोही गुरुको काम गरिराखेको ठाउँमा गएर हेरेँ भने पञ्च भनेको पाँच होइन, अलिकति चाहिँ पल्लव भनेको पाप भन्ने खालको हुन्छ होइन। तर वास्तवमा पञ्च पल्लव भनेको शास्त्रले के भन्छ भने आँप राख्नु, बर राख्नु, पिपल राख्नु, के हो, आँप बर पिपल अनि अशोकहरू राख्नुपर्छ भन्छ शास्त्रले, अनि डुम्रीहरू राख्नु भन्छ शास्त्रले। अब त सबैतिर यसो क्या, सबैतिर हाम्रैतिर पनि अब सबै कुरो पाइँदैन, हामीले पनि राख्ने के हो, आँप बर पिपल अनिवार्य राख्छौँ। अब अरू सबै स्वामीहरू सबै ठाउँमा नपाउन सकिन्छ। मैले अस्ति उहाँ कहाँ हो के अरे ओखलढुङ्गमा जाँदाखेरि त्यहाँ चाहिँ सबै कुराहरू पाएर मैले माथिबाट ल्याउन ल्याएर चाहिँ काम गराएँ। त्यसरी सबै ठाउँमा नपाउन सकिन्छ, पाउनु ठाउँमा त्यही राख्यो। यसलाई किन राख्यो भने पृथ्वी जल तेज वायु र आकाश पञ्च तत्त्वलाई चाहिँ स्थापना गर्ने एउटा प्रतिबिम्ब हो क्या त पञ्च पल्ल भनेको चाहिँ,
1: हजुर
0: बुझ्नुभयो नि,
1: हजुर
0: पञ्च पल्लव राख्यो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ मान्छेलाई,
1: हजुर।
0: तँ अरू केही छ,
1: अर्को छ अनि दियो दाहिने राख्ने कि कलश दाहिने राख्ने कुरो हो।
0: अब यो चाहिँ अलिक ठाउँ ठाउँमा अनुसार फरक पर्छ। अब दियोलाई ईशान कलशलाई शान्ति कलश भनिन्छ, काहीँ काहीँ चाहिँ दियोलाई उता पूर्व उत्तरतिर राख्छ, हामी चाहिँ हाम्रोतिर चाहिँ बिचमा राख्छौँ दियो,
1: हजुर।
0: अब यी यस्ता कुराहरूलाई तपाईँले सक भएर अनुरोध गरेन, यो कार्यक्रममा यस्ता कुरा सोध्नुभन्दा दिउँसो तपाईँ हामी कुराकानी भयो भने अरूलाई के हुन्छ भने, अब हजुरले चाहिँ सबैलाई जानकारी होस् भन्ने यहाँ प्रश्न राख्नुभयो होइन, तर यो के हुँदो रहेछ भने कति मान्छेलाई चाहिँ मेरो चाहिँ यो ज्ञान लिनुभन्दा भाग्य हेर्ने छोडिदिने के को ज्ञान लिने भन्ने खालको मान्छे पनि हुन्छन् प्रायः जसो। सकभर यस्ता कुराहरूलाई एकदम लामो कुराको लागि दिउँसो पनि फोन गर्नु होला। अरू के छ राख्नु, तपाईँले आज चाहिँ त्यहाँ के लेख्नु भएको छ यहाँ सबै सोध्नुहोस्।
1: आज चाहिँ मैले अर्को लेखेको छु अनि एउटा जुन हामीले पूजा गरिन्छ नि, पूजा गर्दा अब त्यहाँ फलफुल प्रसाद चढाइन्छ, अनि त्यो फलफुल प्रसाद चाहिँ त्यहीँ राख्यो भने त त्यो अब बिग्रिएर नासेर त्यो दुर्गन्ध फैलिन्छ। यो सफा गर्नु चाहिँ कहिले कति समयपछि सफा गर्नु राम्रो हुन्छ,
0: जस्तै तपाईँले दिनदिनीको कुरा गर्नुभयो कि कहिले काहीँ,
1: जस्तै हाम्रो अब कहिले कहीँ पूजा गर्ने, अब जस्तै हाम्रो एउटा फुलको मन्दिर छ त्यसमा हामी पूर्णे पञ्चमी प्रायः जहिले पूजा गरिरहेछौँ, अब त्यसकै गरौँ न।
0: अब यस्तो हुन्छ, अब यो तपाईँलाई के कुरा भनौँ भने, अब यो तपाईँलाई जुन कुरो जोड्नुभयो नि यो कुरोमा म तपाईँलाई लामो एउटा कहानी भन्छु ल। सबैभन्दा पहिले घरमा दिनदिनै आफ्नो घरमा दियो बालेर कलश स्थापना गरेर फोटाहरूमा केही न केही त हुन्छ नि मन्दिर जस्तो होइन घरमा, त्यहाँ पनि भगवान्लाई दिनदिनै भोग लाउने अनि सबै पूजापाठ सकिसकेपछि फेरि त्यही त्यहाँ अलि स्याउ चढाइयो भने अथवा मिश्री राखिन्छ भने दुध दिइन्छ भने त्यो उतिखेर ल्याएर सबैलाई बाँधेर खानियो एक नम्बरमा। अब तपाईँको कुलको मन्दिरमा तपाईँले आज ऊ गर्नुभयो, आज मानव भोलि पूर्णिमा छ, भोलि तपाईँले पूजा गर्नुभयो भने पूजा गरिसकेपछि त खानी हो क्या वास्तवमा आफूले, भगवान्लाई भाव दिएर त फेरि आफूले ग्रहण गर्ने हो, बल्ल त प्रसादको रूपमा त्यो प्रसाद चाहिँ पवित्र भयो, भगवान्ले त्यसको वासना र रूपहरू चाहिँ खाइदिनु भयो, हामीले त्यहाँ रहेको चाहिँ खाँदाखेरि त्यसको अलिकति त्यसको स्वाद अलिकति फरक आउँछ, ख्याल गर्नुहोला। अनि अब तपाईँले कहिलेकाहीँ के हुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भयो, जे भयो भने उहाँले कार्यक्रम सुन्दै हुनुहोला, यसलाई म थोरै जोड्न चाहेँ है, उहाँको फोन सायद ब्यालेन्स सकिएर काटियो होला, फेरि पनि उहाँसँग कुराकानी पक्यो होला। महत्त्वपूर्ण कुरा पनि जोड्नुभयो उहाँले, महत्त्व कुरालाई पनि तपाईँहरू माझमा जोडिदिन्छु। धेरै कुराहरूमा ग्रह शान्ति गरियो होइन, कहिलेकाहीँ घरमा सप्ता लाइयो अथवा सत्यनारायणको पूजा लाइयो, त्यहाँ थालीमा राखिएका रोटी पुरी अथवा केरा स्याउ अब के हुन्छ होइन आफ्नो घर अनुसारको, त्यहाँको चाहिँ जुन भगवान्लाई चढाएका वस्तुहरू चाहिँ ए यो खाना हुन्न, यो खाना हुन्न, यो त सबै बाहुन बाजेलाई दिनुपर्छ भन्ने एउटा परम्परा छ नि मेरो विचारमा, र मैले गर्दै आएको कुरा चाहिँ त्यो एकदम बिल्कुल गलत छ। भगवान्लाई चढाएको प्रसाद तपाईँले खानुहुन्छ, त्यहाँ रोटी होस्, केरा होस्, सुन्तला होस्, स्याउ होस्, पुरी होस्, मालपुवा होस्, सबै कुरो तपाईँले खानुहुन्छ। त्यो बाहुनको मात्र होइन, भगवान्लाई अर्पण गरेको तपाईँले घरमा ल्याएर प्रसाद घरमा परिवारमा वास्तविक नियम भनेको त्यही बानी हो। तर यहाँ बाहुन लोभी भए अनि ए लु यहाँ चढाएको छुने हुन तिमीले भनेपछि के भयो, डरले छोएनन् अनि पोको पाएर घर ल्याउन पाइयो। वास्तवमा त्यो गलत हो। मानौ सत्यनारायणको तपाईँले पूजा लाउनुभयो, दियो स्थापना गर्नुभयो, कलश स्थापना गर्नुभयो, गणेश स्थापना गर्नुभयो, नारायणीको मूल दियो मूल कलश स्थापना गर्नुभयो, यति मात्रै गर्नुभयो मानौ न, चार कलश पनि स्थापना गर्नु भएन भने पनि दियोमा चढाएको रोटी, दियोमा चढाएको पुरी, दियोमा चढाएको प्रसादहरू तपाईँ घरमा सबैले खान आउँछ त झिकेर, त्यो वास्तविक प्रसाद भनेको त्यो हो के। तर खाना नआउने कुरो के त, ब्राह्मणलाई दिएको अथवा त्यहाँ जग्गामा हामीले खाना नआउने कुरा के त भन्दा, तपाईँले सबैभन्दा पहिले अब सबैलाई थाहा छ कुनै पनि पूजाहरू गर्दै हुनुहुन्छ ब्राह्मण बोलाएर भने त्यहाँ एउटा गोदान भन्ने हुन्छ, गोदानमा राखिएको कहिले काहीँ फल पर्न सक्छ, गाईलाई पूजा गर्दा फल पनि राख्दा राम्रो हुन्छ, त्यो फल खाना भएन किनकि त्यो सङ्कल्प गरेको हुन्छ। अन्त्यमा तपाईँले त्यो पूर्ण पात्र भन्ने हुन्छ, पूर्ण पात्रमा राखिएका स्याउ सुन्तला अब त के हुन्छ, नारिकेली फलम, पुङ्गी फलम, घृतम, सवस्त्रम भन्छ, अब त्यो स्वयज्ञ पवित्रम भन्छ, अब के भन्छ त्यहाँ, त्यो सहित राखेका भनेको अब छोटो रूपमा तपाईँले बुझ्नु पर्यो भने सङ्कल्प गरिएर र दिएका भनेको कुश र पानी समाएर त्यहाँ हरियो तस्त तस्त तस्त तस्त तस्त भनेर दिएको त्यो जुन चिजहरू हुन्छ त्यो चाहिँ तपाईँले घरमा कसैले पनि खान हुँदैन होइन। त्यो पनि अरू अरू त्यहाँ राखिएका जस्तै कलशमा राखेका फलफुलहरू, स्याउहरू अथवा वल्लो घर पल्लो घर ल्याएका स्याउ सुन्तलाहरू त्यहाँ राखे भगवान्लाई राखिन्छ चुहाइन्छ, त्यो सबै चिजहरू चाहिँ तपाईँहरूले पनि खानुहुन्छ। तर भयो के भने मैले फेरि पनि भने ब्राह्मण लोभी भए खाना हुँदैन है तिमीहरूले भनेर डर देखाइदिए, वास्तवमा त्यो होइन क्या, त्यो वास्तवमा हुँदैन। त्यही भएर तपाईँहरूले पनि के गर्नु पर्यो भने तपाईँहरूले पनि यस्तो कुरामा ध्यान दिनु पर्यो, ब्राह्मण गुरुहरूले पनि त्यति धेरै लोभ गर्न भएन, बरु त्यहाँ के भन्नु पर्यो भने वास्तवमा त्यो नियम चाहिँ के हो भने बरु त्यहाँ भएको सबै सामान उठाएर यो सबैलाई बाँडिदिनु, उता भित्र राखेको राम्रो चाहिँ मलाई यसो घर लानुपर्छ, ज्याउन है एक दुई किलो, मेरा पनि यसो बाटो हेरेर बस्छन् बुढीहरू, श्रीमान चाहिँ जन्मन गरेर आएको, श्राद्ध गरेर आएको होइन, अथवा नारायण पूजा लाएको, यो चाहिँ म यसो घर लगाएर बाँड्नुपर्छ, ज्याउन त यो चाहिँ खाएको पर्छ भनेर दिए फरक पर्दैन, फरक पर्दैन। तर मैले तपाईँलाई फेरि पनि भने तर श्राद्धमा चढाएको चाहिँ सुगन्ध खानु है, श्राद्ध चाहिँ हुँदैन, श्राद्धमा चाहिँ हरेकचोटि त्यहाँ सङ्कल्प गरेर छुइएको हुन्छ क्या, त्यही भएर त्यो छुइएको चिज चाहिँ खान हुँदैन है, फेरि श्राद्धमा चाहिँ जहाँ छुइन्छ त्यहाँ हरेकचोटि सङ्कल्प गरिएको हुन्छ क्या, त्यो चाहिँ नखानु बरु ल, श्राद्धमा अर्पण गरेको चाहिँ त्यो पिण्डमा राखेको चाहिँ प्रसादलाई फेरि त्यो चाहिँ पिण्डमा छुइएको चाहिँ त्यसलाई पितृप्रसाद भनेर फेरि खानुपर्छ। यो फरक फरक विधानहरू छन् क्या, अलिकति हामी लोभी पनि भयौँ, अलिकति हजुरलाई डर पनि थपिए गुरुहरूले, अलिकति खाना पनि हुँदैन त्यसलाई विचार गरेर खानु होला। जस्तै तपाईँहरूले मैले फेरि पनि भने सङ्कल्पहरू गरेर दिएको छु चाहिँ नखानु, अन्य चिजहरू मजाले तोड्न हुन्छ, मजाले तोड्न हुन्छ, ए मरियाएर हुन्छ। हामी कति कतै म गएँ भने खाना हुन्छ भने राम्रो राम्रो पाप लगाइहाल्छ नि, गुरुको हो यो त भन्छ, के को गुरुको हो नि, भगवान्लाई दिएको हो, गुरुलाई दिएको छैन, हो सङ्कल्प गरेको चाहिँ गुरुलाई दिएको हुन्छ क्या, गुरुको नाम पारे हुन्छ नि त, जस्तै फलानु गोत्रको गुरु फलानु नाम गरेका गुरुलाई मैले दिएँ भन्ने गरेको थिएँ गुरुको, अरू त भगवान्लाई अर्पण गरेको त खाना हुन्छ त। फेरि हाम्रो समाज कति लाटो छ भने नि, सत्यनारायण लक्ष्मीनारायणलाई त जुन पारतिर चाहिँ म्यावा उखु टुक्रा टुक्रा पारेर है अनेक थरीका चाहिँ प्रसादहरू चाहिँ लगेर त्यहाँ दिइन्छ, त्यहाँ त्यो काटेको चाहिँ खाना हुन्छ अरे, हेर भाउ कति बाठ है है, काटेर टुक्रा टुक्रा टुक्रा टुक्रा पारेको थिएँ, ए यो त सबैलाई बाँड्दै है, यो त सबैले यही खाने यही हो प्रसाद यही हो भन्नु चाहिँ त्यो खाना हुने अरे, सिङ्गो चाहिँ है यो छु नछु है यो चाहिँ, किनकि घर लगेर राखेर खान मिल्छ नि त फ्रिजमा राखेर होइन, त्यसो गर्नु राम्रो होइन, नबुझेर होस् या बुझेर पनि बुझपचाएर होस् त्यस्ता काम गर्दै हुनुहुन्छ भने नगरिदिएको राम्रो हुन्छ। हाम्रा भक्तहरूलाई तपाईँले ख्याल गर्नुहोला, शकुनजीसँग पनि लामो कुराकानी हुन सकेन है, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विशेष विशेष कुराकानीहरू हामी तपाईँलाई दिने जानकारी गराइरहेका छौं। यतिखेर हामीलाई प्रत्यक्ष रूपमा कहाँदेखि सुन्दै हुनुहुन्छ, दिनैभरि तपाईँले हामीलाई 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा पनि तपाईँ आउन सक्नुहुन्छ। सकुनजीले कार्यक्रम पक्कै पनि सुन्नुभयो होला, कार्यक्रममा फोन किन काटियो हामीलाई यसो हाम्रो पात्रमा कमेन्ट लेख्थेँ, मैले पढ्थेँ अनि सबैले थाहा पाउनुहुन्छ। फेरि गुरुले काट्दिनु बोझ्या होला र भन्नुहुन्छ क्या, समस्या यहाँ हो, फोन हामीसँग हुँदैन, यो बेला स्टुडियोमा बोलिरहेको बेला हामीसँग फोन हुँदैन अनि तपाईँको केही कारणले चाहिँ काटिएको हुन सक्छ होइन, त्यसो भएको होला। तपाईँहरू जहाँ हुनुहुन्छ हामीलाई फोन गर्नुहोला 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा आएर हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने हामी प्रयासमा लागिरहेका छौं। हामीलाई फोन गर्दाखेरि तपाईँ दुईटा नम्बर छन्, 98453 97658 र 98142 73601 सम्झिन सक्नुहुनेछ र हामीलाई फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च पनि तपाईँ गर्न सक्नुहुनेछ। हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आजको लागि हामी लगभग कार्यक्रमको अब अन्तिम भागमा पनि आइसकेका छौं। तपाईँ जहाँदेखि हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लाग्दै गर्दा यतिखेर तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधानमा तपाईँ पनि जोडिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। कार्यक्रममा सुनिदिनुहुन्छ, फोन गरिदिनुहुन्छ, माया गर्नुभएको छ, मन पुराउनु भएको छ, सबै सबैप्रति विशेष विशेष आभार व्यक्त गर्छु। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गबाट रहनेछ। तबसम्मको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी आजको लागि भने आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: Surprise! Jenny, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो?
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820569801, जनक पौडेली, 9825258344 र 029562248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै
7: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295625320 र 9842505041।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। आज संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान 11 बजेका लागि तय गरिएको छ। आजको बैठकमा विभिन्न 12 कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा आर्थिक तथा कानूनी महत्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची छ। बैठकको शुरूआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 2083 सालको वार्षिक प्रतिवेदन पेश गर्ने लगायतको कार्यसूची छ। सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजो सम्पन्न भएको हो। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुरूप 3 विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा हिजो सञ्चालन गरिएको हो। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी 5 विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम क्रमशः आज र भोलि सञ्चालन हुनेछ। आगामी 4 दिनभित्र देशभर मनसून फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेश, बागमतीका सबै क्षेत्र, गण्डकीका केही र लुम्बिनीको पूर्वी भागमा मनसून सक्रिय छ भने अन्यत्र आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। आगामी दिनमा अधिकांश प्रदेशमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षा र हिमपातको पूर्वानुमान छ। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोला खर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 स्थित माई खोलामा सड़क माथिबाट लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराती वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। सधैँ जोखिममुक्त रहेको सो सड़कमा लेदोसहित पहिरो झर्ने र सवारी आगमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको जनाइएको छ। सड़क अवरूद्ध भएपछि साना सवारी साधनका लागि एकतर्फी रूपमा आवाजावत गर्न सक्ने गरी पहिरो पन्च्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। पाल्पा जिल्लामा सञ्चालित अधिकांश क्लिनिकहरू दर्ता बिना सञ्चालन गरेको पाइएको छ। औषधि पसल सञ्चालनसँगै ल्याब, एक्सरे, भिडियो एक्सरे, डाक्टरको सेवा सुविधा प्रदान गर्नेहरूले स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने कानूनी प्रावधान भए पनि अटेरी गर्दै आएका हुन्। स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलका अनुसार गत साउनदेखि पटक पटक क्लिनिक दर्ता गर्न औषधि पसल सञ्चालकहरूलाई सचेत गराउँदा समेत अटेरी गरेको पाइएको छ। जिल्लाका तान्से नगरपालिका, रामपुर नगरपालिका, माथागढ़ी, रम्बा, रैना देवी, छहरा गाउँपालिकामा 20 भन्दा बढ़ी क्लिनिक सञ्चालन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

0: AITV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिँडी कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: चक्रपत दोस्रो खण्ड विस्तारको काम पटक पटक छलफल र सम्झौता भए पनि अझै शुरू हुन सकेको छैन। डिजाइन फाइनल गर्ने प्रक्रिया छ र निर्माण कम्पनी छनौटपछि दशैंपछि मात्र काम शुरू हुने बताइएको छ। चीन सरकारले करिब 11 अर्ब रूपियाँ अनुदान दिने यस आयोजनामा ढिलाइको मुख्य कारण तयारी डिजाइन र संरचना भत्काउने समस्या रहेको बताइएको छ। अमेरिकाले इरानमाथि दोस्रो पटक आक्रमण गरेको छ। हर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमा तेहरानले ड्रोन आक्रमण गरेपछि अमेरिकाले इरानमा प्रत्याक्रमण गरेको जनाएको छ। अमेरिका इरान बीच शान्ति सम्झौता भए पनि दुवै मुलुक आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन्। फलस्वरूप अमेरिकाले इरानमाथि नयाँ आक्रमण गरेको हो। हिजो अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानका सैन्य उपकरण, संचार प्रणाली, वायु रक्षा र ड्रोन भण्डारण सुविधाहरू सहित व्यावसायिक जहाज विरूद्ध आक्रमण।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शंकर सभा 95.5 MHz।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-42-82-776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: खुसीको खबर खुसीको खबर खुसीको खबर, तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295-75-267, मोबाइल 97-438-46-084।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860-9640-00
15: र 9819-32-77-75।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफले।
14: सम्पर्क 9843-47-262
16: 9810-55-55-85
14: र वाट्सएप नम्बर 9520-28-646।
16: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
19: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
16: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55-553 र 9843-18-049।
20: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
20: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
20: दाँत नदुखाइ खोल्ने,
16: दाँत भर्ने, दाँतको आसुति गर्ने,
20: दाँतको एक्सप्रेस सुविधा,
16: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
20: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
20: ध्यान दिनै पर्ने कुरा,
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
20: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
14: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 9840-50-541।
21: आयो सबको घर घर मा।
22: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
22: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
25: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना।
22: सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 9 35। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98 6 15 39 4 44
2: र 029 5 90 155।
0: More style, more design. Total Tailors.
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
4: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
3: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97 9922 520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपिडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।

0: होइन रे भाइ हो, झ्याङ पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको
1: दाई। आफै त महादेव कसले देला पर, बिहे गर्न बिना सिटी नगर है कर।
2: आफू त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
0: नगर्ने त बिहे
3: नगर्ने नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुते खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका केटीहरूले के को घरबार धान्छ, कुचो समाउने हातले त पुलको टुप्पी तान्छ।
0: ए नगरे त

ಮಾಡ್ತೇನೆ.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 84।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: NCSA कम्प्युटर सेन्टर खादबारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।

0: सबै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: 105 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: टिकट छ भने आजदेखि त स्टोर सिलाउँदा निशान टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी 1 बुदसुक बाटो दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843347262,
8: 9010555580
9: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946400
4: र 9819327375।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825201580 र 9841108181। ज्योति स्टोर।

0: मार होम डेकोर एन्ड सप्लायर खादबारी एक संखुवा सभा
1: आयो सबको घर घर
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
3: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
5: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901, जनक पौडेली 98525854 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरी

0: भएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: एमाले मदन भण्डारी जन्मजयन्तीका अवसरमा राजधानीमा विशेष कार्यक्रम गर्दै लामो समयपछि प्रचण्ड र ओली एउटै मञ्चमा देखिँदै संसद बैठकमा प्रतिपक्षको आज पनि विरोध। पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै रिहा गर्न एमालेको माग। युद्ध विरामको सम्झौता विपरीत इरान र अमेरिका बीच पुनः आक्रमण। इरानले बारम्बार सम्झौता उल्लंघन गरेको अमेरिकाको आरोप। र विश्वकप फुटबलको लीग चरणका सबै खेलहरू सकिए, पहिलो नकआउटमा आज दक्षिण अफ्रिका र क्यानाडा भिड्दै।

आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
2: नेकपा एमाले आज नेता मदन भण्डारीको जन्म जयन्तीका अवसरमा कार्यक्रम गर्दैछ। मदन भण्डारी फाउण्डेशनले भण्डारीको 75 जन्म जयन्तीका अवसरमा कार्यक्रम गर्न लागेको हो। राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहितका कम्युनिष्ट नेताहरू सहभागी हुने एमाले जनाएको छ। लामो समयपछि दाहाल र ओली एउटै मञ्चमा उपस्थित हुन लागेका हुन्। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा ओली दाहालसँगै माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने बताइएको छ। फाउण्डेशनले कार्यक्रमको मुख्य अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याएको छ।
1: प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्। सिंहदरबार स्थित संसद भवनमा सभामुख डोल प्रसाद अर्यालले बैठक शुरू गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। सभामुख अर्यालले कंग्रेस सांसद रेणुका काउचालाई बोल्न समय दिएसँगै अहिले प्रतिनिधि सभाको बैठक शुरू भएको छ। बैठकमा अहिले सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहेका छन्। आजको बैठकमा विभिन्न 12 कार्यसूची तय गरिएका छन्। आर्थिक तथा कानूनी महत्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन्ने महालेखा परीक्षकको 2083 सालको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यसै गरी सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 सभामा प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ। बैठकमा आर्थिक विधेयक 2083 प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णय गरिनेछ। साथै राष्ट्रिय ऋण उठाउने विधेयक 2083 संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पेश गर्ने कार्यसूची रहेको छ।
2: नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसूर रहेको भन्दै तुरन्त रिहा गर्न माग गरेको छ। संसद बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कडेलले प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग गरेका हुन्। कडेलले गत निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गाड़ी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा पौडेललाई पक्राउ गरिएको भन्दै विपक्षीलाई तर्साउन सरकार लागि परेको आरोप लगाए। उनले विष्णु पौडेल बेकसूर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताए। सम्पत्ति शुद्धिकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो।
1: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग ओपीडी सेवा पुनः संचालन गर्ने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै भोलि असार 15 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा शुरू गर्न लागेको जनाएको छ। सो निर्णयबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ। अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 1 बजेदेखि 2:30 बजेसम्मको समय छुट्याइएको अस्पतालले जनाएको छ।
2: सुनको भाव आज प्रतितोला 4,700 रूपियाँले बढ़ेर 2,83,800 रूपियाँ कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य 2,79,100 रूपियाँ रहेको थियो। चाँदीको मूल्यमा पनि वृद्धि भई आज प्रतितोला 4,325 रूपियाँ पुगेको छ। चाँदी तोलामा 145 रूपियाँले बढ़ेको हो।
1: डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बढ़ी केदार गाउँपालिका दुई खरहरका 51 हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल ढोका बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी न्याय उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका नौ स्थित माई खोलामा सड़कमाथिबाट लेदो सहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराती वर्षासँगै आएको लेदो सहितको पहिरोमाथिबाट झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्लाधिकारी लक्ष्मण ढकालले जानकारी दिए। सधैं जोखिमयुक्त रहेको सो सड़कमा लेदो सहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको छ। सड़क अवरूद्ध भएपछि साना सवारी साधनका लागि एकतर्फी रूपमा आवत जावत गर्न सक्ने गरी पहिरो पछ्याउने प्रयास भइरहेको प्रमुख जिल्लाधिकारी ढकालले बताए। लगातार लेदो सड़कमा झरिरहेकाले ठूला सवारी साधन सञ्चालनमा ल्याउन भने केही समय लाग्ने बताइएको छ। त्यस्तै मेची राजमार्गको रोङ गाउँपालिका चार स्थित इलाम झापा सीमा क्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेर सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। सो खण्डमा पनि सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो सड़क खण्ड अवरूद्ध भएपछि इलाम सहित पाँचथर ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि इलाम सहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम पाँचथर र ताप्लेजुङ जाने सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन्।

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानमाथि दोस्रो पटक आक्रमण गरेको छ। हर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमा तेहरानले ड्रोन आक्रमण गरेपछि अमेरिकाले इरानमा प्रत्याक्रमण गरेको जनाएको छ। अमेरिका इरान बीच शान्ति सम्झौता भए पनि दुवै मुलुक आक्रमण र प्रत्याक्रमणमा लागेका छन्। फलस्वरूप अमेरिकाले इरानमाथि नयाँ आक्रमण गरेको छ। हिजो अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानका सैन्य उपकरण, संचार प्रणाली, वायु रक्षा र ड्रोन भण्डारण सुविधाहरू सहित व्यावसायिक जहाज विरूद्ध आक्रमण गरेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो आक्रमण इरानले बारम्बार युद्ध विराम सम्झौताको उल्लंघन गरेको प्रतिक्रियामा भएको दावी गरेका छन्। यता इरानले पछिल्लो आक्रमणबारे कुनै टिप्पणी गरेको छैन।
2: विश्वकप फुटबलको लीग चरणका सबै खेल आज सकिएका छन् र प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ। यससँगै प्रतियोगिताको अन्तिम

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-96-40-00
2: र 9819-32-76-75।
3: आयो सबको घर घरमा आयो।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 9842-82-776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
15: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतिसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य हुनुपर्नेछ।
16: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।
17: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: छ्या, यस्तो पनि गहना लाउँछन्?
17: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
17: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
18: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
17: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
18: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
17: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
18: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98525854 र 029562248।
17: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
20: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर

0: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
2: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा हुँ आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: MCSA कम्प्युटर सेन्टर खाँदवाली संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
4: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
8: This is Radio Sankhuasabha 95.5 MHz.

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेकुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स फ्ल्याटमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू

0: पार्कमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खारबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
0: शंकर सभामे पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनोकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 98422267।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615349444
5: र 029590155।
6: More style, more design. Total Tailors.
7: Surprise! Jenny, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो?
8: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420959801, जनक पौडेली 98520558344 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
3: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड संखुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 9843-47-262
2: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9852-28-66
4: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
5: अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
7: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 99525615580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98433-47262,
10: 98-10-55-55-85
11: र वाट्सएप नम्बर 98-520-28-6 46।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
0: 9010555585
2: र वाट्सएप नम्बर 9520286646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
7: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ

0: सुचिनका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9919376375।
2: आयो सबको घर घरमा आयो।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सानो तिमी कहाँ छौ, तिम्रो अनुहार नहेरी म कसरी बसौ।
1: सानो तिमी कहाँ छौ बाबा, के गर्दैछौ तिमी? म तिम्रै यादमा तड्पिरहेछु र तिमी आउने आशामा नजरले कोरिराखेका छन्।

0: हर पल हर दिन तिम्रै यादमा रुने म तिमीलाई मेरो माया भए अवश्य भेट्न आउनेछौ।
1: सानो मायामा कत्रो त्याग र तपस्या हुन्छ, हामी त एक अर्कोमा समर्पित छौ। तिमीलाई पनि त भेट्ने मन होला नि।

रूपमा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 70% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री आउँदो आर्थिक वर्षदेखि पुँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पुँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कटाईका साथ लागू गर्ने उहाँको भनाई छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान नव प्रवर्तन कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवको अवसरमा काठमाडौँमा आयोजित समारोह उहाँले शिक्षा क्षेत्रमा रहेको नव प्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत

24 लाख भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरुषभन्दा 25% बढी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरुषको तुलनामा बढी मात्रामा क्यान्सरजन्य पदार्थ शोषण गर्दछ, साथै डीएनएमा हुने क्षति पनि महिलामा बढी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठ्यहरूको मुखको क्यान्सर सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृत्ति जस्ता समस्या महिलालाई मात्र निम्ति आउँछ। यसैले चुरोट मिडिया

काम सुरु गरेको नेपाल सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संयोजना आएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसन गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपणास्त्र

मा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउताहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295625320 र 9842505041।

0: र इटहरीमा 100% डेन्टल हस्पिटल
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
0: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिने पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
3: आयो सबको घर घरमा आयो।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520।

0: गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुजथुक बाटो दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन त काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीम का दाइली
13: सम्पर्क 0 29 41 0

0: 84 र 98 40 45 827। सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 029 5 60 248।
0: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
5: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: 98-61-53-29-50 कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935 लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ संखुवा सभा.
1: हेरौँ विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768
0: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.

0: थियो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: Pukuluku! Pukuluku!

भीम एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक शेयर र सब्सक्राइब गरिदिनुहोला।

एन बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

네, 마약은 후회하며 썸을 떠서 겁나게 흘리바. 다음을 비교라 어찌 보디 like, share, subscribe.

0: मिलाइने
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनोकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस्।

0: एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.
3: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला।

0: journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: को स्वीकार प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड दिँदा ओली र नेपाल एकताको पक्षमा
4: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा. बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना. पानी न पारेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव.
5: पानी चाहिँ त्यस्तो परेको छैन भने त्यस्तो अवस्थामा कम्तीमा बिहारको बेर नसक्नुहुन्न. जुन किसानको अवस्था हेऱ्यो, किसान गरेर

0: संसारको दुनियाँमा
1: हरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% स्फूर्तिजन्य पदार्थसँग जोडिएको छ।
2: त्रिवी सिस्टेन अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। माघ 1 गतेदेखि स्वास्थ्य बीमा

0: भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ। तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रति गरिरहेका छन्। साथै हृदय रिमा लेन नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
1: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ। त्यस हिसाबले चाहिँ यो असिन्चित क्षेत्र बाहेक हामीले चाहिँ विशेष गरी यो असिन्चित क्षेत्र आकाशीय पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभएको जस्तो बेयर सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि

0: भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ। तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
1: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ। त्यस हिसाबले चाहिँ अब सिंचित क्षेत्र बाहेक हामीले चाहिँ विशेष गरी असिंचित क्षेत्र आकाशीय पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभएको जस्तो बेयर सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि
0: भोलि देशभर 23 रा

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
3: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी।

आलेर नेकपा बीच पार्टी एकता गर्ने विषयमा गृह कार्य प्रतिगमनलाई पराजित गर्न र वामपन्थी र लोकतान्त्रिक शक्ति मिल्नुपर्नेमा जोड़। अधिकांश जलविद्युत आयोजनाको प्रगति कमजोर, 150 बढ़ी आयोजनाको प्रगति 25% भन्दा पनि कम। मध्य पूर्वमा देखिएको द्वन्द्वका कारण नेपालमा बढ़ेको डिजल पेट्रोल लगायतका इन्धनको मूल्य घट्न अझै केही समय लाग्ने, भारतबाट प्रशोधन गरेर ल्याउँदा ढिला भएको अर्थमन्त्रीको प्रष्टीकरण। युरोपेली देशहरूमा गर्मीको लहर बढ्दै, फ्रान्समा मात्र 1000 बढ़ीको मृत्यु, वृद्धवृद्धा सबैभन्दा बढ़ी प्रभावित। र विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेलहरू शुरू हुँदै पहिलो खेलमा सह आयोजक क्यानाडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।

0: पार्टीका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल, सह संयोजक माधव नेपाल र नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल एकै पटक सार्वजनिक मंचमा देखिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति मिल्नुपर्ने आवश्यकता देखिएको बताए। उनले भने
1: 46 सालको आन्दोलन सफलतापूर्वक आयोजना गरियो र राजतन्त्रको निरङ्कुशतालाई हटाइयो। त्यस बेला हामी कंग्रेससँग पनि मिलेका हौ, वामपन्थीहरू पनि मिलेका हौ, सबै मिलेका हौ। यो प्रसङ्ग मैले किन ल्याएको भने फेरि आज हामी सबै लोकतान्त्रिक शक्तिहरू वामपन्थी शक्तिहरू मिलेर कार्यगत यस्ता माध्यमबाट जानेपर्छ, पराजित गर्नैपर्छ प्रतिगमनलाई।
0: ओलीले लोकतान्त्रिक शक्ति फुट्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। वामपन्थी आन्दोलनलाई मात्र नभई लोकतन्त्रमाथि प्रहार भएको ओलीको भनाइ छ।
1: जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमाशी कुनै नराम्रो काम गरेकै छैन। हाम्रा कमीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्यौं भन्ने भाष्य गलत हो। बर्बाद पारेन, अगाडि बढायौं, प्यारामिटरहरूमा हेरौं देश विकास कसरी अगाडि बढेको, हामीले कसरी विकासका कामहरू गरेका थियौँ, पूर्वाधारका कामहरू।

0: कामहरू कसरी गरेका थियौँ ती कुराहरू हेर्नु। त्यसकारण हामीले गलत काम गरेर, देशद्रोही काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झुटा प्रचारहरू गरेर, हामीले भ्रष्टाचार गर्यौँ भनेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने चरित्र, हत्या गर्ने कामबाट विस्थापित गर्छ।
1: कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका संयोजक दाहालले पार्टी एकताको विषय सामान्य नहुने बताए। यसअघि भएको एकता लामो समय टिक्न नसकेको प्रसंग निकाल्दै उनले भने,
2: हामी मिलौं भनेकै हो, मिलेको पनि हो, हामी मात्रै मिलेको होइन, हाम्रो एकता प्रति जनताले दुई तिहाई झण्डै मत दिएर अनुमोदन पनि गरेको हो। हामीले आज फेरि एकचोटि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नै पर्छ भन्ने पक्षमा छु म पनि। भ्रम नहोस् तपाईँहरू कसैलाई पनि, हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने चाहिँ तरिका नआओस् भन्ने कुरा हामी सबै सतर्क हुनुपर्दछ। हामीले आफ्नै आत्मसमीक्षा गर्ने कुरालाई उच्च प्राथमिकता दिनै पर्दछ। हामीले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ, यसमा चाहिँ ढिला नगरियोस्।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिलेको अवस्थामा मिलेर जानुको विकल्प नभएको बताए। पार्टी एकताको विषयमा व्यापक छलफल हुनुपर्ने नेता नेपालको भनाइ छ। उनले भने,
2: कम्युनिस्ट पार्टी आजै मिले, भोलि नै मिले, बिहानै मिले, बेलुकै मिले, यो प्रश्नको जवाब दिँदा त मेरो पनि दिमाग खराब भइसक्यो। कुराले चिउरा भिज्नेवाला छैन, कुरो मात्रै गरेर हुनेवाला केही पनि छैन। त्यसो नभए चिउरा भिजाउनका लागि कि दही नै चाहिन्छ कि दुधै चाहिन्छ। अहिलेको यथार्थताको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, व्यापक छलफल बहसहरू चलाएर हामीले अहिले मिल्न सकिने कुरामा मिलेर अगाडि बढ्नुपर्छ। राष्ट्रियताका सामु ठूलो चुनौती छ।
1: नेकपाका संयोजक दाहालले एमालेसँग सदन र सड़कमा कार्यगत एकताको तयारी भइरहेको बताएको केही दिन पछि भएको उनीहरूको उपस्थितिलाई राजनैतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि समेत तत्कालीन माओवादी केन्द्र र एमाले बीच एकीकरण गर्दै नेकपाको घोषणा गरिएको थियो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सड़क ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरवाही भए राज्य तथा सम्बन्धित निकायलाई कानूनी दायरामा ल्याउनका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले नागरिकलाई मात्र कानूनको दायरामा ल्याउने अभ्यास अन्त्य गर्दै राज्यका निकायलाई पनि समान रूपमा जिम्मेवार बनाउनुपर्ने कानून आवश्यक रहेको बताएका हुन्। पछिल्ला केही दिन यता सवारी साधन सम्बन्धी विधेयकको प्रस्तावनामा राखिएको जरिवानाको चर्चा भइरहेका बेला शाहीले सवारी चालकलाई मात्र नभए सम्बन्धित निकायलाई पनि जिम्मेवार बनाउनुपर्ने बताए। उनले भने,
4: नागरिकले 1,00,000 रूपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1,00,000 तिर्ने, ट्राफिक रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सड़कमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने, र तपाईँको यदि कुनै पनि नागरिकलाई सड़कमा खाल्डो भएर सड़कको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानून ल्याउनका लागि कानून मन्त्रीज्यूलाई म संसद मार्फत अपील गर्न चाहन्छु।
1: नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसूर रहेको भन्दै तुरन्त रिहा गर्न माग गरेको छ। संसद बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कण्डेलले प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग गरेका हुन्। कण्डेलले गत निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गाड़ी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा पौडेललाई पक्राउ गरिएको भन्दै विपक्षीलाई तर्साउन सरकार लागि परेको आरोप लगाए। उनले विष्णु पौडेल बेकसूर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताए। सम्पत्ति शुद्धिकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
5: कान्तिपुर सविस्तार।
3: उत्पादन अनुमति लिएका अधिकांश जलविद्युत आयोजनाको प्रगति कमजोर रहेको पाइएको छ। 150 बढी आयोजनाको प्रगति 25% भन्दा पनि कम भएको विद्युत विकास विभागले जनाएको छ। लगानी जुटाउन नसक्दा समेत प्रगतिमा असर परिरहेको छ। धेरै

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रह। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतता लागि सानिमा ब्याङ्कद्वारा जारी

र 0% EMI नागरिकता भए पुग्छ. बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी. अब घरमै स्टेडियम एक्सपिरियन्स. LG, लाइफ्स गुड.

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै आज भोलि सधैँका लागि सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: बुझ्दछन्। लब्रे
1: भगवान्कै स्वरूपमा चाहिँ हामीले मानेको उहाँको घर चाहिँ जन्म गरेर अब छुट्टी नम्बर हो।
0: त्यसपछि 1988 साल वैशाख 24 गते उहाँले तत्कालीन पल्लो किराँत लिम्बुवान क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई यही ठाउँमा भेला गरेर सात मुद्दे सत्य धर्म मुचुलका घोषणा गर्नुभयो।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेड बुल बबाल एनर्जी।
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
2: अर्थमन्त्री सोनिम वाग्लेले मध्यपूर्वका देशमा द्वन्द्वका कारण बढ़ेको डिजल पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक 2083 सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा वाग्लेले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब इन्धनको मूल्य घट्ने बताएका हुन्। उनले भने
4: मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको दुई हप्ताभित्रै हामीले के गर्यौं भने डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छूट हामीले दियौं। र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब एउटा टाइम ल्याग त हुन्छ, क्रूड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौं नेपालमा, त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ। अब मूल्य घट्दाखेरि ती साबिकका करहरूमा अलिकति बढोत्तरी गर्नुपर्छ कि पर्दैन भन्ने कुरा, त्यो डिस्क्रेसन, एक्जिक्युटिभ डिस्क्रेसन चाहिँ सरकारले राख्नुपर्ने हुन्छ।
2: मन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगम मार्फत प्रशोधित इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जानकारी दिए। यस्तै मूल्य समायोजनपछि लाग्दै आएको करको दरमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: अन्तर्राष्ट्रिय प्रसंग, सबभन्दा कम्तीमा 14 जनाको मृत्यु भएको छ। त्यहाँका सरकारी संचार माध्यमका अनुसार ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै साउदी ओरेमको कमरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो, दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ। सरकारी समाचार संस्था एपीका एसपीएका अनुसार दुर्घटनाका कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान शुरू गरेको छ।
2: पछिल्लो केही दिन यता बढ़दो गर्मीको लहरका कारण फ्रान्समा 1000 बढ़ी व्यक्तिको मृत्यु भएको छ। फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायका अनुसार वास्तविक मृत्युको संख्या अझ बढ़ी हुन सक्ने देखिएको छ। निकायले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै अधिकांश मृत्युका घटनामा वृद्धि रहेको जनाएको छ। जुन बेसदेखि शुरू भएको गर्मीको लहरले यूरोपका विभिन्न देशमा तापक्रमको नयाँ कीर्तिमान बनाएको छ भने विद्युत उत्पादनमा अवरोध तथा पूर्वाधारमा समेत क्षति पुर्याएको छ। वैज्ञानिकहरूका अनुसार यो यूरोपमा अहिलेसम्मकै सबैभन्दा धेरै मापन गरिएको तापक्रम हो।
7: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
8: एलजी लाइट्स गुड।
7: फिफा विश्वकप फुटबल 2026 अन्तर्गत नकआउट चरण अन्तर्गत राउण्ड अफ 32 पहिलो खेलमा सह आयोजक क्यानाडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको लस एन्जलस स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। दक्षिण अफ्रिका समूह ए को उपविजेताको रूपमा नकआउट चरण पुगेको हो भने क्यानाडा समूह बी को उपविजेताको रूपमा समूह चरणबाट अघि बढ़ेको हो। विश्वकपमा पहिलो पटक नकआउट चरण खेल्न लागेका यी दुई टोली पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका हुन्। यस खेलको विजेताले नेदरल्याण्ड्स र मोरक्को बीचको खेलको विजेतासँग प्री क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
2: हवस् त, यसै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन हेर्न सकिन्छन्। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन बिदा हुन्छौ। नमस्कार।

0: 是比利唱歌。
1: Busy life easy, but now they hurry deep. Global smart plus, like copes my banking.
0: Global ID bank, super easy lucky bank.
2: जिब्रो धड्किन्छ, ए मान्छे पल्किन्छ, ए गुटलाई चिम्ली बम्छ, दुमुखैमा पड्किन्छ।

0: सकिन्छ। गुड लाइफ एमली बम्ब अब स्पाइसी फ्लेभरमा पनि, ए गुड लाइफ एमली बम्ब मुखैमा पड्किन्छ, मान्छे पल्किन्छ।
1: टाइम चेक इट्स 7:00।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98606640
3: र 98932375।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
12: शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
13: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
12: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
18: नमस्कार है वडा अध्यक्षज्यू।
19: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
18: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
19: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
18: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
19: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासिलो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
18: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
20: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
21: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
22: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
23: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
24: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
25: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98 4 20 82 776।
26: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान राजधानी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: अहिलेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्नेले सीआईएनसँग बताउनुभयो।
1: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग रेटको 20-22 राखिसक्नु पर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिया छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्षातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
0: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
2: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज चाहिँ नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढ़िदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
0: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेको रहेका संघले

तीन वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि संचालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान

नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार धनसारा मास्कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल

0: लौ घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
3: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
2: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
4: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
2: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा, फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
5: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
6: केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नु पर्छ सर। हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
5: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाफ सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
8: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै दुई दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेर गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेर गाउँका स्थानीय 29 वर्षीय प्रकाश बहादुर शाही:
9: समस्या त धेरै छ हेर्नुहोस्, अब यत्रो तपाईँको विद्युत छ, यत्रो बिजुलीमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ, लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरबासी लगायो, यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो, यही विद्युत हो। सबै झरै बालेर हेर्नु, अब त्यही त अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए, अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यस्तो गरिरहेछ।
8: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत डेढ वर्षदेखि यो आयोजना बीचैमा अलपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
6: हामीले सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब करिब डेढ वर्ष भयो सर, अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर, हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो, हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर, हामीले अनावश्यक हामीले त चाहियो विद्युत नै चाहिएको थियो सर, हामीलाई त चासो धेरै थियो सर, बजेट हालिदिने बजेट हाल्यो भने बिजुलीमा खाइदिन्छन् सर, अब त्यस्तो काम गरिदिँदैन बजेट खाइदिन्छन् सर, त्यही हो।
8: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नु पर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेमकला मल्ल:
10: हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ, अब उधारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ, मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
8: विगत डेढ वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीलाई पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
11: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन, बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ। घरसीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
8: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही:
12: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा साना तिना मसिना केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिन्छ, उडा अध्यक्ष चाहिँ हुनुहुन्छ, छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्। कुम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोल्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ।
8: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसिए गरिदिए हुन्थ्यो भने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
13: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
14: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
5: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ। हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
19: नमस्कार, म सन्तोष। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे 2 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
13: नमस्कार, म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
14: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
20: नमस्कार, म सुषमा। बालबालिकालाई छिटै बर्ड फ्लू लाग्छ हो?
14: हजुरले भन्नुभएको जस्तो बालबालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन, तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौं, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौं अथवा मरेका पन्छीसँग हामीले खेल्यौं, मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं भने सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ, त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
20: नमस्कार म ज्योति। हामीले कुखुराको मासु खाँदा बर्फी लाग्छ हो?
14: कुखुराको मासु खाँदैमा बर्फी रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्फी रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ।
0: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्ड फ्लूबाट हामी कसरी जोग लिन सक्छौ? मैले सुनेको चिडिया खाना बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
14: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पंक्षीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पंक्षीलाई हामीले नाङ्गो हातले छुयौं, उनीहरूको सुली सोतरलाई हामीले छुयौं भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पंक्षीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन। बरु हामी आफूभन्दा ठूला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हातगोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चरा चुरुङ्गी पंक्षीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पंक्षीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
21: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
22: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी
4: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
4: दाँत खोल्ने दाँत सफा गर्ने
5: दाँतको एक्सरे गर्ने
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
5: झिक्न मिल्ने आरपीडी लगाइने
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
5: बाङ्गोटिङको दाँत मिलाइने
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
5: मनकामना डेन्टल क्लिनिक खाँदरे नगरपालिका एक प्रहरी गेट सेव संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठप्पे अगाडि
4: सम्पर्क नम्बर 0295906667 र 98422267 ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
5: किन र काका
4: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
5: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
4: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
5: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
5: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बर काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
5: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
5: प्रोप्राइटर सुनु एन भीमका दाइली
4: सम्पर्क 0294400084 र 98040485827
6: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो
7: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
8: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
8: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
6: डिजाइनर सुमन ठटाल 98615 39744
8: र 0295901155।
9: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
19: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
21: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
22: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
21: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
22: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
21: प्रोप्राइटर प्रतीक्षा दाहाल,
22: सम्पर्क नम्बर 9813655553
21: र 9843218049।
23: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय सङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही नीति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
24: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य हुनुपर्नेछ।
0: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 029562201, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
25: आयो सबको घर घरमा।
26: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
27: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
26: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 8 41 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
28: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
29: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?
0: बाँचेकै छु।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: सबैजना आउँथ्यो कुनै कारण तर किन कोही आउँदैन अहिले
1: आउँछ नि अहिले तपाईँतिर आएको हुन्छ आराम गर्नुपर्छ भनेर होला नि
0: म गर्नु सक्दिनँ पढाउनु सक्दिनँ त्यही भएर म तिमीहरूको कुनै काम छ।

0: कहाँबाट ल्याउनु
1: अस्ति रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएको थियो।
2: ए भक्तराज आचार्य सुनेको थिएँ मैले रेडियो, राम्रो छ
0: तर किन बेच्नु
3: हेर्नु न मेरोमा खाने पनि पैसा छैन, अब यही मेडल खानु भएन।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बन्दुक बोकेको काँधमा दूधको कितली शीर्षकको शुभ समाचार।
2: घना जंगलको अध्ययारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन, यी दृश्य अझै दैलेखको नौमूले गाउँपालिका वडा नम्बर 6 का खड्ग बहादुर राणाको स्मृतिमा ताजै छ। युद्धका ती दिन सम्झदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर कापे जस्तो हुन्छ। तत्कालीन द्वन्द कालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राणा अहिले त्यहीमा दूधको भारी बोकेर हिँडिरहनु भएको छ। 2057 सालमा उहाँ भैरव माध्यमिक विद्यालयमा कक्षा 9 मा पढ्दै हुनुहुन्थ्यो। गाउँमा जनयुद्धको प्रभाव फैलिएको थियो। खड्क बहादुर पनि त्यही सपनाबाट प्रभावित हुनुभयो। गरीब र सर्वहारा वर्गको दिन आउँछन् भन्ने विश्वास थियो, उहाँ भन्नुहुन्छ। त्यो बेला बन्दुक समात्नु नै सही बाटो लाग्थ्यो। त्यही युद्धका क्रममा उहाँ घाइते हुनुभयो। शरीरभित्र गाडिएका छर्राले बेला बेलामा पीड़ा दिन्छ, अहिले पनि बेला बेलामा दुख्छ, उहाँ भन्नुहुन्छ। त्यसपछि उहाँ नौमूले, अछाम, रोल्पा, खराआ, गाम्बी, सिमले लगायतका धेरै लड़ाईमा सहभागी हुनुभयो। उहाँका अनुसार त्यति बेला जंगल नै जीवन थियो, भोक, थकान र अनिश्चितता बीचको संघर्ष थियो। उहाँ भन्नुहुन्छ, साथीहरूसँगै हिँड्थे तर बिहान उड्दा कोही नहुने अवस्था पनि आउँथ्यो। युद्धको सबैभन्दा ठूलो चोट शरीरमा होइन मनमा बस्थ्यो। शान्ति वार्ताको 2 दिन अघि उहाँका भाइ सन्त बहादुर राणा बाँकेको चप्पर गौडीमा दोहोरो भिडन्तमा मारिनुभयो। घर फर्किने एउटै सपना बोकेका 2 दाजुभाइ मध्ये एउटा कहिल्यै फर्किएनन्। ऊ घर फर्किन पाएन, उहाँले स्वर भारी गर्दै भन्नुभयो। भाइको एउटा छोरी र श्रीमती छन्। भाइको मृत्युले परिवार भत्कियो, आमा बुबाको जीवनमा ठूलो चोट पर्यो। त्यसपछि खड्ग बहादुरको मन पनि युद्धबाट टाढा हुँदै गयो। शान्ति प्रक्रिया शुरू भएपछि कतिपय साथी सेना समायोजनमा गए, कतिपय राजनीतिमा लागे, तर खड्ग बहादुर भने भारत र त्यसपछि खाडी मुलुक दुवै पुग्नुभयो। उहाँ भन्नुहुन्छ, युद्ध सकियो तर जीवनको संघर्ष सकिएको थिएन। अरूको देशमा पसिना बगाउँदा पनि उहाँको मन गाउँमै अडिन्थ्यो। अन्तत उहाँ गाउँ फर्किनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: टेक्नोलॉजी एआई टीवी में हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन् राज्यसभाका निवर्तमान महामन्त्री कविन्द्र बुलाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बाल बालिका पार्टी सदस्य रहेको उल्लेख छ पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार राज्यसभामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन् सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बाल बालिका राज्यसभा सदस्य छन् भने सबैभन्दा कम कर्णालीमा 1,414 बाल बालिका राज्यसभाका सदस्य रहेका छन् त्यस्तै कोशीमा 6,235 जना मधेसमा 3,030 जना गण्डकीमा 5,116 जना लुम्बिनीमा 3,648 जना र सुदूरपश्चिममा 2,813 जना 18 वर्ष मुनिका बाल बालिकालाई राष्ट्रपतिले सदस्य बनाएको छ राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन थरेलले बाल बालिकालाई सदस्य बनाएर राष्ट्रपतिले कानून विपरीत काम गरेको बताएका छन् हाम्रो कानूनले बाल बालिकालाई पार्टी सदस्यता दिन निषेध गर्छ त्यस अर्थमा बाल बालिका सम्बन्धी ऐनको दफा 64 2 अन्तर्गतको यो बाल बालिका विरूद्धको हिंसा हो उनले भनेका छन् राजनीतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ त्यसैले यो कानून विपरीतको काम भयो धरेलले भनेका छन् राष्ट्रपा वा नेपालका राजनीतिक दलहरूले बुझ्नुपर्ने के हो भने बाल बालिकाको राजनीतिक सहभागिताको अधिकार छ त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन् निर्वाचन आयोग लगायत निकायले पनि कार्यवाही गर्न सक्ने पनि जनाइएको छ त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सरकारवाला र दलहरूले समेत यो विषयमा आपत्ति जनाएका छन् राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: यस वर्ष मनसून जन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ राष्ट्रिय विपद

0: व्यवस्थापनका लागि एकीकृत तयारी थालेको जनाएको छ। उता पूर्वी नेपालबाट मनसून भित्रिए पनि सबैतिर पूर्ण वर्षा भने भइसकेको छैन। मनसूनमा निम्तिन सक्ने बाढ़ी पहिरो जस्ता विपदका घटना भने कुनै पनि बेला आइपर्न सक्ने भन्दै गण्डकी प्रदेशमा स्थानीय तहदेखि प्रदेश सरकार तथा सरकारवालाहरूले पूर्व तयारी थालेको बताएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष वर्षायाममा बाढ़ी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन। मनसून भित्रिएसँगै विगतमा जस्तै विपद निम्तिन सक्ने भन्दै बाढ़ी पहिरो प्रभावित क्षेत्रका बासिन्दा चिन्तित छन्। यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट क्षति कम गर्ने विषयमा प्रभावकारी नीति र योजना बनाउन सकेको छैन भनेर आजको नागरिक दैनिकमा मनसून जन्य जोखिममा सवा 2 लाख नागरिक शीर्षकमा खबर छापिएको छ।
1: रासुपा नेतृत्वको सरकारले अघिल्ला सरकारको निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्य सहित दुवै दलले गृह कार्य गरिरहेका छन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उनीहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल शुरू भएको उनीहरूको भनाइ छ। रासोपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेएनजी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उनी केही दिनपछि छुटे। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा छन्। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढ़ाइएको छ। रासुपाको नेतृत्वमा सरकार गठन भएता राजनीतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्ता कदम चालेको छ। पदले निष्कर्ष नेताहरूले बताएका छन्। ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा बीच सहकार्य नौलो भने होइन। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने विपक्षीको कसरत छ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने योजना पनि रहेको छ। वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ। तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ। यो मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अपवाद बाहेक लगातार गम्भीर विवाद, बदनामी र कानूनी कठारामा उभिनुपर्ने नियतबाट गुज्रिएका छन्। विगतका नीतिगत विमर्श र वैचारिक बहसहरू आधुनिक कालखण्डमा आइपुग्दा व्यक्तिगत आर्थिक आचरण, सूचना चुहावट, बजेट लिक र व्यापारिक घरानाको घुसपैठ जस्ता गम्भीर अनुशासनहीनमा परिणत भएका छन्। यो कुनै संयोग मात्र नभएर नेपालको राजनैतिक आर्थिक प्रणालीभित्रको संस्थागत व्यतिथि र स्वार्थ समूहको सेटिङको परिणाम भएको विश्लेषण गरिएको छ। एक पूर्व अर्थमन्त्रीले भने बजेट निर्माण प्रक्रिया यति गोप्य र केन्द्रीकृत हुन्छ कि त्यहाँ सीमित अधिकारी र मन्त्रीलाई आफ्नो इच्छा वा अनुकूलता अनुसार निर्णय गर्न पाउने स्वतन्त्रता हुन्छ, जसले गर्दा चलखेल गर्ने पर्याप्त ठाउँ मिल्छ। अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने सबै अर्थमन्त्री विवादमा नपरेको टिप्पणी गर्छन्। सबै अर्थमन्त्री विवादमा परेका छैनन्, तर सानो विवादमा पनि अर्थमन्त्रीको भूमिकालाई लिएर संसदमा प्रश्न उठ्नु राम्रो हुँदैन। यसमा अर्थमन्त्री होशियार हुनुपर्छ, उनी भन्छन्। उनले वर्तमान अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको विवादमा टिप्पणी गर्दै भने संसदमा प्रश्न उठ्नु उहाँ अर्थात डाक्टर वाग्लेका लागि राम्रो होइन। उहाँले जानी जानी नगरे पनि संसदमा प्रश्न उठ्नु राम्रो होइन। यो श्रृंखलाको सबैभन्दा ठूलो र हालैको कड़ीका रूपमा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई लिन सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा एएसआर 8 गते उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखिएको छ। नीतिगत विचलनदेखि कठहरासम्म अर्थमन्त्रीहरू शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ।
1: देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्य सहित गठन गरिएको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन नरमर भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्य सहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गते को बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2076 को दफा 3 बमोजिम यस आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्य सहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो। भट्टराईका अनुसार आयोगले देशका विभिन्न भागमा गरी कुल 8,190 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा अतिक्रमण भएको ठहर गरेको थियो। आयोगले गरेको अध्ययनका क्रममा जग्गा हिनामिना भएको भन्दै आयोगमा 177 उजुरी दर्ता भएका थिए, जसको छानबिन गरी कुल 33 प्रतिवेदन बुझाइएको थियो। प्रतिवेदनले जग्गा हडप्ने भूमाफिया, बिचौलिया र गलत लिखत खड़ा गर्ने सरकारी कर्मचारीलाई कानूनको दायरामा ल्याउन सिफारिश गरे पनि अहिलेसम्म कसैमाथि कार्यवाही भने हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अरियालले मुलुकका विभिन्न भागमा अतिक्रमित सरकारी सार्वजनिक र गुठीका जग्गा सम्बन्धित निकाय र सरकारका नाममा ल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको भने बताएका छन्, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक पनि हुन सकेको छैन।
0: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको आर्थिक विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। उक्त विधेयक यही साउनबाट लागू हुनेछ। त्यसअघि सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र प्रस्तावित करका दरहरूका विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि पारित भएको छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बालेन्द्र शाहबाले नेतृत्वको सरकारले राजकाज थालेको दिनमा आफूहरूलाई 30 खर्ब रूपियाँको ऋणको बिल बुझाइएको बताउनु भएको छ। राष्ट्र ऋण उठाउने विधेयक 2083 उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले चैत्र 13 गते राजकाज अघि बढ़ाउन वैधता पाएको दिन नै अहिलेसम्मको 30 खर्ब रूपियाँ दायित्वको बिल दिइएको उल्लेख गर्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न हुने करबाट तल्लो तहका नागरिक लाभान्वित हुने दावी गर्नुभएको छ। निजी विद्यालयका लागि समता शुल्कका रूपमा 3% कर संकलन, सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित र सार्वजनिक शिक्षाको उन्नयनको लक्ष्य लिएर गरिएको उहाँको भनाइ थियो। सरकारले मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर बारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। आजको हिमालय टाइम्समा राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित शीर्षकमा खबर छापिएको छ।
1: भारत सरकारले आयातित चियाको परीक्षण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै सीमा नाकामा चियाको 20% कन्टेनरको ऱ्यान्डम नमूना परीक्षणका आधारमा प्रवेश दिने निर्णय गरेपछि नेपाली चिया उद्योगी तथा किसानले राहत महसुस गरेका छन्। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले त्यहाँको सेन्ट्रल बोर्ड अफ एक्साइज एण्ड कस्टम्सलाई असार 9 गते लेखेको पत्रले नेपाली चियाको भारत निर्यात अवरूद्ध भएको थियो। उक्त पत्र अनुसार भने भारतका सबै भन्सार नाकामा चिया परीक्षण गरिनेछ। भारतीय वाणिज्य सचिवको अध्यक्षतामा 16 जूनमा बसेको बैठकले घरेलु उपभोगका लागि आयात गरिने चियामा जोखिमका आधारमा परीक्षण गर्ने निर्णय गरेको थियो।
0: बढ़दो आत्मनिर्भरता धान दिवसमै सीमित शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। देशको अर्थतन्त्रका साथै खाद्य सुरक्षा र खाद्य सम्प्रभुतासँग समेत जोड़िएका प्रमुख खाद्य बाली धान उत्पादन अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले हरेक वर्ष मनाइने धान दिवसमा धानमा आत्मनिर्भरताको नारा अगाडि सार्दै आए पनि पछिल्लो एक दशकमा धान उत्पादन 50 देखि 60 लाख मेट्रिक टन हाराहारीमै सीमित रहँदै